0: अप खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुआ, चिकन सेकुआ, मटन सेकुआ, छोइला, बुटन बुटुआ लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: सूचना।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसहरू भएको छ मेरा दिने बाइजना भया
5: तै तय काउजू क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
9: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-3939, 98584-40-792 र 98448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्र्याक्टिकल ट्रेनिङ, 100% प्र्याक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
10: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
11: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
12: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
11: यो सोलर बलियो र भयपर्द छ।
13: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
14: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-520-360।
15: भर्ना खुल्यो
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
16: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
17: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
16: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ
17: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ
1: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
15: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
18: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
15: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
19: हामी कहाँ सामसङ भिभो ओप्पो रेडमी इन्फिनिक्स कलर लाभा कम्पनीका मोबाइल एलजी सामसङ सिजी कम्पनीका टिभी फ्रिज घडी रेडियो ब्याट्री इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ
15: हजुर यति मात्र कहाँ हो र हामी कहाँ किस्तामा टिभी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ
19: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत सम्पर्क नम्बर 083-520-881 मोबाइल नम्बर 98-580-40-519
20: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ.
21: Extreme energy drink. Taste the difference. Feel the energy.
22: प्रसारण भइरहेको छ
23: आज 2083 साल जेठ 7 गते बिहिबार सन् 2026 मे 21 तारिक अधिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि
24: काया कैरनका साथमा
25: किसान पाइप प्रोडक्ट्स प्राली
24: राष्ट्रको शान किसान
25: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
22: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
23: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम
22: धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो
23: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरेर राम्रो आमदानी हुने
0: 1.5-2 lakh प्रति महिना कमाउनलाई त्यो पनि ग्रेजुएट भएको दुई वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्।
22: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
23: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
25: ह्यूमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
25: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856731314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
25: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
25: सम्पर्क फोन नम्बर 9857030578, 9857070540, 9635-66788।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
25: फोन 0556493333, 4935555।
22: काया कैरनमा अब खबरको सिलसिला। आमदानीको 39% सम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाको कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39%सम्म आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रय शक्ति बढ़छ, क्रय शक्ति बढ़दा खर्च बढ़छ र अर्कोतर्फबाट स्वत समग्र कर पनि बढ़छ। करका दर घटाउँदा समग्र राज्य राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफ को एशिया पेसिफिक समूह एपीजी को टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्किएको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान अभियोजन फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन तदारूकता देखाउने लगायतका बुदामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
2: सरकार बनेको डेढ़ महीनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनैतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहड हो यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन् राष्ट्रवादी मनोवृत्तिको संकेत हो नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
22: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा देखाएका हुन्। यो पार्टीले जेठ चार यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोल प्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
2: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता साढे पाँच महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी छ प्रदेशमा नेतृत्व अदल बदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
22: कायाकैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लोभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ, नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा, संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082/83 मधेश प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेशको अर्थतन्त्र शिथिल देखाएको हो। चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेशको सबैभन्दा कम देखिएको छ। गएको आर्थिक वर्ष 80/81 मधेशको आर्थिक वृद्धि दर 4.43% थियो। चालू आर्थिक वर्षमा मधेशको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेश प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले मे 1 देखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सूचना प्रविधि अर्थात आईटी को विकास सँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढ़ाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे साथी विकास चापागाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे कुरा गर्नु भएको छ।
4: पढ़ाईमादेखि अब औषधिका फ्याक्ट्रीमा, मेडिकल इण्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेको छ सूचना प्रविधि, त्यो हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ। अहिले
5: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
4: अहिले पहिलाको जस्तो 4 वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ कि युनिभर्सिटीहरूले इण्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरू अगाडि बढ्छ।
5: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छन्?
4: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनुभयो, अब त्यो 4 वर्ष लिँदाखेरि तपाईँ इण्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब 40,000-50,000 प्रति महिनाको हारी बस्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आईटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40,000-50,000 भन्दा कम छ। काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना

0: वर्षमा 10-15 हजार निस्किन्छ, 20-30% कान्छन् छन् विदेश जान्छन्। 10 हजार लिनु भने 3 हजार विदेश जान्छन्, 7 हजार बाँकी रह्यो। अनि त्यो 7 हजार मध्ये अहिलेको एउटा विडम्बना भन्छु बिना कारणले गर्दाखेरि, युनिभर्सिटीबाट निस्किएको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छन्।
1: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ। हाइटेन्सन मुनिका जग्गाधनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढ़ाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 देखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै, मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका, वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोर्खा पत्र दैनिकमा छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: एसई सकियो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: यस सिजनका लागि आरोहण खुले

0: को पछिल्लो एक हप्तामा उल्लेखनीय संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरेर आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिन भित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाई छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीन बीचको व्यापार गएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चिनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
0: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 148 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स चेन्नई सुपर किङ्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
1: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीठ विरूद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारे निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
0: स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताल स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मसौदा तयार गरेको छ। ऐनमा रहेका जन्म दर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मसौदा तयार गरिएको हो।
0: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6,743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
1: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाण्डु आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढ़ी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
0: तेक्वान्दो खेलाड़ीद्वय त्रेन लिम्बू र आयसा साकेले नवौं एसियाली पुमसे तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुमसेमा रजत जितेका हुन्।
1: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा तैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
0: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढ़ीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढ़ेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण पोस्टमा छ।
1: आगामी आर्थिक वर्षको बजेट सिम्म दरबारको पुरानै पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको
0: सय हात फटकने सुकेको खोलामा अड्कने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
1: धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल। नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
0: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड। रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी
0: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक शुरू हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन् यहाँ मोर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय ग्रास उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
1: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहको माग। दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश।
0: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरेन्द्रनगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्यो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो। आज गुजरात र चेन्नई खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। आर्थिक वर्ष 2082-83 कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मध्य प्रदेशको 1.31% भन्दा केही माथि हुने जानकारी गराउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर अहिलेको चालू वर्षमा केही घट्ने अनुमान रहेको बताउनु भएको छ। आर्थिक वर्ष 2080-81 3.58% रहेको थियो भने आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो। चालू आर्थिक वर्षमा भने 2.94% हुने भएको छ। मुलुकको कुल राष्ट्रिय ग्रास उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै रहने भएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय कुल ग्रास उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमानमा कर्णालीको योगदान 4.2% मात्रै अर्थात 2 खर्ब 77 अर्ब 24 करोड़ हुने अनुमान गरिएको तथ्याङ्क अधिकृत पौडेलले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहनेछ भने 31.5% योगदान कृषि क्षेत्रमा रहने भएको हो। त्यसपछि सार्वजनिक प्रशासन तथा रक्षाको 21%, शिक्षाको 16.80% रहनेछ भने सबैभन्दा कम खानी तथा उत्खननमा 16% रहने अनुमान गरिएको छ।
1: यसै गरी प्रति व्यक्ति कुल ग्रास उत्पादनमा पनि कर्णालीको न्यून देखिएको छ। तथ्याङ्क अधिकृत पौडेलले नेपालको प्रति व्यक्ति कुल ग्रास उत्पादन 1513 US डलर हुनेमा कर्णाली प्रदेशको 1108 US डलर भएको जानकारी गराउनुभयो। कर्णालीमा कृषि नै सबैभन्दा बढ़ी योगदान दिने भए पनि कर्मश सेवा क्षेत्रमा पनि वृद्धि हुँदै गएको पाइएको उहाँको भनाइ छ। तथ्याङ्क प्रतिवेदन सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ युगीले झण्डै 17 लाख जनसंख्या रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धि दर न्यून हुनु विभिन्न कारण रहेको औल्याउनु भएको छ। उद्योग कल कारखाना स्थापना नहुनु, गरीबी, परम्परागत कृषि प्रणालीमा अझै निर्भर हुनुपर्ने भन्दै उहाँले यहाँका आर्थिक वृद्धि दर बढ़ाउनका लागि भौतिक पूर्वाधार, पर्यटनमा लगानी गर्न आवश्यक भएको सुझाव दिनुभएको छ। उहाँले कर्णाली प्रदेशको पहिलो अध्यावधिक योजना 3.2% आर्थिक वृद्धि दर भएको जानकारी गराउँदै दोस्रो आवधिक योजनामा 7.36% गराउने लक्ष्य रहेको बताउनु भएको छ। सुर्खेतको तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यले राष्ट्रिय लेखा तथ्याङ्कले कर्णालीको समग्र आर्थिक अवस्थाबारे स्पष्ट पार्ने बताउनु भएको छ। प्रदेश योजना आयोगका सदस्य द्वय अशोकनाथ योगी, डम्बरबहादुर रावत, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले कर्णालीको आर्थिक वृद्धि दरमा सुधार ल्याउन यहाँ राज्यले पर्याप्त लगानी गर्नुपर्ने, खानी खनजनलाई प्राथमिकता दिनुपर्ने र निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिनुभयो।
0: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चीनिया प्राविधिक टोलीले नेपालले 50 देखि 60 वर्ष सम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ़दा स्थानीय निराश भएका छन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले सुस्त आएको छ। दैलेख र कालीकोटको जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सर्वकरणको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2 अर्ब 17 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 यहाँ अध्ययन समेत गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलदले क्षेत्रको जमीन मुनि करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख छ। खानी तथा भूगर्भ विभागको समन्वयमा यो क्षेत्रमा नेपालको सबैभन्दा गहिराई 4013 मिटरसम्म ड्रिलिङ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनु भएको छ। दुई देशको सरकारले G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चीनीय पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाब र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ। ग्यास उत्पादन गर्न सकेमा यो परियोजना दैलेख र कर्णालीको मात्र नभई समग्र नेपालकै आर्थिक रूपान्तरणको कोषी ढुङ्गा हुने विज्ञहरूले बताएका छन्।
1: यसै गरी दैलेखबाट प्रतिनिधि सभाका सदस्य बासना थापाले पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी काम गर्न सरकारसँग माग गर्नु भएको छ। नेपाली कंग्रेसका प्रमुख सचेतक समेत रहनुभएका थापाले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन तत्काल सड़क फराकिलो बनाउन आवश्यक भएको औल्याउनु भएको छ। यो परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत दैलेख सड़क खण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने उहाँको भनाइ रहेको छ। कर्णाली प्रदेशको जीवनरेखाको रूपमा रहेको सुर्खेत दैलेख सड़क खण्ड साँघुरो र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उहाँले तत्काल स्तरोन्नति गर्न माग गर्नुभयो। सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ।
0: वीरेन्द्रनगर नगरपालिका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोगाका काफल बेच्दै हिँडेकी धमिला चौलागाईलाई नगर प्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराउनु भएको छ। उहाँलाई आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको हो। मंगलबार साँझ वीरेन्द्रनगर छ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईको काफलको डालो जबरजस्ती घोप्टाइदिएका थिए। महिलाले आफ्नो सामान जोगाउन खोज्दै पनि दुईजना नगर प्रहरीले जबरजस्ती डालो पल्टाइदिएपछि काफल भूमिमा सर्वस्त भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको ध्यानकर्षण भएको जनाएको छ। घटनाको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चर्को विरोध भएपछि नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कार्यवाही र पीड़ित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो। निर्णय भएको केही समयपछि नै पीड़ित महिला धमिलालाई बोलाएर उहाँको क्षति भएको काफलको मूल्यसँगै थप रकम गरी 10,000 उपलब्ध गराएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कालीकोटकी उहाँ वीरेन्द्रनगर 3 मा बस्दै आउनु भएको थियो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनेर छोटो विश्राम। के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन HA, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी DRT, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहिन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3.5% हुने प्रारम्भिक अनुमान, कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै, दैलेखको जलजली क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीयको माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सुर्खेत सहित विभिन्न जिल्लामा केही दिन यता गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। मुख्य गरी पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ भने सबैभन्दा बढ़ी गर्मी धनगढ़ीमा भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 39-41 डिग्री सेल्सियससम्म पुगेको छ। यसैगरी नेपालगंजको तापक्रम 38-40 डिग्री सेल्सियस, दिपायलको 37-39 डिग्री तथा वीरेन्द्रनगरको तापक्रम 36-38 डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननस्किन, प्रशस्त मात्रामा पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न पनि विज्ञले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले दिउँसो पछि कर्णाली प्रदेश र का हिमाली र पहाड़ी भागमा बादल लाग्ने जनाएको छ।
1: यसैबीच देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगमा केही ठाउँमा हल्का वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़ेको छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको बताएको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ, मध्य प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भागमा तापक्रम बढ़ने महाशाखाले बताएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै रहने जनाइएको छ।
0: हुम्लाको जंखेले गाउँपालिका 5 नेपका गाउँमा 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, खेतीयोग्य जमीन तथा भेड़ा बाख्राको गोठ पगाएको जिल्ला प्रहरीकारले हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएको बारेमा विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ। घटनापछि मेलसाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्र गएको र भौगोलिक विकटताका कारण घटनास्थल मा पुग्न धेरै समय लागेको पनि बताएको छ। क्षतिको पुनः विवरण आउन केही समय लाग्ने प्रहरले जनाएको छ।
1: हुम्लाको अदानचुली गाउँपालिका 6 स्थित पाल्स गाउँका 13 वर्षीय हस्त भिहालाको ढुङ्गा लागेर मृत्यु भएको छ। माथिबाट खसेको ढुङ्गा लागेर बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते बालकलाई अदानचुली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगे पनि बचाउन नसकेको उहाँका बुवा पर्से भिहालले बताउनुभयो। बालकलाई कुशवलाई अदानचुली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोस्टमार्टमका लागि बाजुरा जिल्लाको कुल्टे अस्पताल लगिएको प्रहरीले बताएको छ।
0: हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा चाचौर क्षेत्रमा देखिएको सीमा विवाद दुई पक्ष बीचको सहमतिमा टुंगियाइने भएको छ। बाजुरा पक्षले लामपाटा च्याचौरमा भएको प्रहरी चौकी भवनको निर्माण अगाडि बढ़ाइसकेपछि हुम्लाका स्थानीयले त्यसलाई रोक्न ठूलो समर्पण लिएर त्यहाँ पुगेपछि झडपको अवस्था सृजना भएको थियो। दुई जिल्लाबाट प्रतिनिधि सभाका प्रतिनिधित्व गर्ने सदस्य बीच भएको वार्ताले विवाद सहमतिमा सुल्झाउने निर्णय गरेको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चेक कुमार रेग्मीले दुवै जिल्लाका सांसद बीच भएको सहमतिले हालका लागि झडपको परिस्थिति टरेको बताउनुभयो। उहाँले हुम्लाका सांसद जयपति रोकाई र बाजुराका सांसद जनक गिरी बीच हालका लागि प्रहरी चौक निर्माण रोक्ने सहमति भएको बताउनुभयो। हुम्लाका प्रतिनिधि सभा सदस्य रोकाएको पहलमा दुई जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य प्रहरी अधिकारी लगायतको उपस्थितिमा गृह मन्त्रालयमा छलफल भएको थियो। बैठकमा तत्काल अवस्था शान्त नभएसम्मका लागि बाजुरा जिल्ला प्रहरी कार्यालयबाट स्थापना गर्न लागेको प्रहरी चौकी तत्काल रोक्ने र दुवै जिल्लाको आपसी सहमति कायम गर्ने समझदारी भएको छ।
1: कालीकोटको खाँडाचक्रा नगरपालिकाले आफ्नो प्रशासकीय भवन राष्ट्रिय सड़क मापदण्ड मिचेर निर्माण गर्न थालेको पाइएपछि काम रोक्न दोस्रो पटक पत्रचार भएको छ। नगरपालिकाले राष्ट्रिय सड़कको राइट अफ वे अतिक्रमण गरी भवन निर्माण शुरू गरेको भन्दै स्थानीयवासीले अवरोध जनाएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्न दोस्रो पटक पत्रचार समेत गरेका छन्। यता नगरपालिकाले काम नरोकेका कारण मानव बजार पहिरोको जोखिममा परेको छ। लगातार तलबाट जग खनिरहँदा पहिरो झर्दा माथिको आरसीसी सड़क भत्किएर बजारका घरहरू जोखिममा परेका छन्। यसअघि गत वर्ष पनि जग खन्ने क्रममा पहिरो झर्दा 13 घर जोखिममा परेका थिए। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
4: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा।
5: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा।
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सुनौलो अब सर,
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
7: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
7: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480-9107। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
3: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक स्टेरियोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई केन्द्रलाई पत्रचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसी को नतिजा प्रकाशित भइसकेकाले असार 1 गतेदेखि नै पढ़ाई शुरू गर्न भनिएको छ।
0: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्ने निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
1: बबई नदीको जब्दी घाटमा नयाँ पुल निर्माण हुने भएको छ। अर्थ मन्त्रालयले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बाह्रबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ़ने पक्का भएको हो। अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका 4 र बारबर्दिया नगरपालिका 11 जोड्ने पुलका लागि 1.18 अर्ब स्रोत सुनिश्चित गरेको हो। सड़क डिभिजन कार्यालय नेपालगंजका प्रमुख नरेन्द्र भट्टले स्रोत सुनिश्चितताको पत्र आएपछि हाल लागत अनुमान र बिडिङ डकुमेन्टको स्वीकृति गराउने काम भइरहेको बताउनु भएको छ।
0: दाङको घोराई माडी चौर 132 केबी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रूपा लगायतका पहाड़ी जिल्लामा विद्युत विस्तारसँगै त्यस क्षेत्रका उत्पादन हुने थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको प्रसारण लाइनको करिब 80% काम पूरा भएको छ। घोराई माडी चौर 132 केबी प्रसारण लाइन अन्तर्गत दाङको घोराई उपमहानगरपालिका 3 झिर्नेदेखि रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 स्थित खोगरीसम्मको करिब 38 किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सब स्टेशनसँग विद्युत टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन अन्तर्गत गाड्नुपर्ने 181 पुल विद्युत टावर मध्ये 101 टावर निर्माण सम्पन्न भइसकेको छ।
1: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडियन गार्डनमा मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको छैठौं स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 8:15 अहमदाबादमा हुने खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुने भएको छ।
0: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित दर्ता गरेको छ। क्वालालम्पुर स्थित बायोमास ओभर मैदानमा भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको छ। 68 रनको लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक 32 रन बनाउनु भयो भने रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा मलेसियाका नूर कथवालसालाई 3 विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेटको क्षतिमा 67 रन मात्र बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टनले 10 रन बनाउनु बाहेक अन्य खेलाड़ीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
1: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीयको माग। दोस्रो जनको काम रोकिँदा स्थानीय निराशी।
0: सुर्खी सहित विभिन्न जिल्लामा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरेन्द्रनगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्यो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो। आज गुजरात र चेन्नई खेल्ने। हवस् त तपाई हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते। Radio Bheri FM Radio Bheri FM Radio Bheri FM
9: 98.6 102.7 MHz Extreme Energy Drink Time Check अहिले ठीक 7 बजेको छ। Extreme Energy Drink Taste the difference Feel the energy
10: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढ़ाई हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584792 र 98448161175। सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
11: डिजिटल ठगीबाट बचौं।
12: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
11: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
12: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
13: सूचना
14: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
13: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
14: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
13: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पुस्तक
14: हामी कहाँ सामसङ भिभो ओप्पो रेडमी इन्फिनिक्स कलर लाभा कम्पनीका मोबाइल एलजी सामसङ सिजी कम्पनीका टिभी फ्रिज घडी रेडियो ब्याट्री इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
13: हजुर यति मात्र कहाँ हो र हामी कहाँ किस्तामा टिभी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
14: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385208181 मोबाइल नम्बर 98584045119।

0: संगे
1: नेपाल पेटीवार में आवत हुई क्लक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पेटीवार में सहजिल से भुगतानी पाए नेपाल पेटीवार नेपाल के अपने क्यूआर।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत फोन नम्बर 083 590 693।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले जियौ।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
4: रेडियो भेरी एफएम।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Radio.
1: Extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीड को अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

जय नेपाल सत्य सेवा सुरक्षा नामक कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको भेरीगंगा नगरपालिका दुई ठूलो कर्करे खोला स्थित मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालक र सहचालक घाइते भएका छन्। हिजो बिहान नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको B1/2733 नम्बरको मिनी ट्रक अनियन्त्रित भई सड़कदेखि 10 अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको भेरीगंगा नगरपालिका दुई ठूलो कर्करे खोला

बर्दिया 12 बर्दिया नगरपालिका 10 बस्ने वर्ष 28 का दिलेत कुमार थारू र सहचालक बाँके कोहलपुर नगरपालिका 5 बस्ने वर्ष 32 का लिखराम थारू घाइते भएका हुन्। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कालीकोटको खाराचक्र नगरपालिका 5 मुल्फा स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो बिहान मुल्फादेखि दाहातर्फ जाँदै गरेको बागमती प्रदेश 02-066 P5672 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक कालीकोट खाद्यचक्र नगरपालिका 6 बस्ने वर्ष 24 का दिनेश साई र पछाडि सवार वर्ष 21 का विज्ञान साई घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 121 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 121 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। सरसट्टी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4,639 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 67 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4,639 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइलाइटको प्रयोग गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
2: लोक सेवा आयोगका किताबहरू,
1: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521।

ग्रेजुएट स्टडीज को सिलसिलामा पढेको थिएँ। त्यो किताब यति धेरै समयपछि आएर चर्चा गर्न खोज्नुको पछाडि के कारण छ भने, यो एउटा क्लासिक किताब हो। क्लासिक किताब भनेको नेपालको अथवा कहीँको पनि राजनीतिक दलहरूको स्टडी गर्नको निम्ति, पोलिटिकल पार्टिजहरूको स्टडिजको निम्ति यसले महत्वपूर्ण योगदान गरेको छ। त्यो के हो भने कि दलहरूलाई हामीले कसरी हेर्न सकिन्छ, विशेष त दलभित्रको नेतृत्वलाई हामीले कसरी हेर्न सक्छौँ भन्ने विषयमा यो किताब आधारित छ। रबर्ट माइकल आफैमा जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका सदस्य भएर बसे र धेरै समयसम्म त्यहाँ काम गरी बस्दा, र त्यो बेलामा सोसल डेमोक्रेटिक पार्टी जर्मनीको 1910 को आसपासमा 1920 पनि जर्मन सोसलिस्ट पार्टी चाहिँ सबैभन्दा ठूलो पार्टी युरोपमा मोडर्न डेमोक्रेटिक वर्ल्डमा ठूलो पार्टीका रूपमा थिए। तर उनले के देखे भने कि दल जतिसुकै लोकतान्त्रिक हुन्छ भन्दा भन्दै पनि कुनै पनि अर्गनाइजेसनको इम्पेरेटिभ्स, यसको चाहिँ आवश्यकता के हुँदो रहेछ भने दललाई नेतृत्व चाहिँ रहेछ, अर्गनाइजेसनलाई लिडर्स चाहिन्छ। अर्गनाइजेसन मोडर्न अर्गनाइजेसनमा आजभोलि म्यानेजर भन्छौँ अथवा म्यानेजमेन्ट कमिटिजहरू भन्छौँ। उनले के भन्छन् भने लोकतन्त्रको अथवा प्रजातन्त्रमा पार्टीहरूको महत्वपूर्ण भूमिका छ। पार्टीहरू पनि अन्य अर्गनाइजेसन जस्तै हुन्, ट्रेड युनियनहरू जस्तै हुन्, अरू कुनै सामाजिक अर्गनाइजेसन जस्तै हुन्, जसलाई केही बाँध्ने केही सैद्धान्तिक आधारहरू हुन्छ, केमा विश्वास गरेर धेरै मान्छेहरू एक ठाउँमा आउँछन् भन्ने हुन्छ। अब मानिसहरू एक ठाउँमा आएर एउटा संस्था बनाइसकेपछि त्यो संस्था सञ्चालन कसरी हुन्छ भन्ने सन्दर्भमा, र उनले के भन्छन् भने त्यसका लागि केही मानिसहरू ले मात्रै फेरि त्यसमा चाहिँ सञ्चालनमा जिम्मा लिनुपर्ने हुन्छ। सबै चाहिँ जमातले, ठुलो जमातले, 100 मान्छेको मेम्बरसिप छ भने 100 नै सबै कुरो चलाउन सक्ने स्थिति हुँदैन। तर हामी यहाँ त कुरा गरिरहेका छौँ लाखौं मान्छेको सहभागिता र इच्छाबाट बनेको राजनैतिक संयन्त्रको कुरा गरिरहेका छौँ, त्यो पार्टी अर्गनाइजेसनको कुरा गरिरहेका छौँ। ट्रेड युनियन्सहरू पनि त्यस्तै हो, ठुल्ठुलो इन्डस्ट्रियल सेटिङ्सहरूमा 1,000, 1,500, 2,000, 5,000 मेम्बरसिप भएको ट्रेड युनियन्सहरू, श्रमिकको संस्थाहरू हुन्छन्। त्यसले गर्दा रबर्ट माइकलले के भन्छन् भने कि संस्था बन्दा त लोकतान्त्रिकरणबाट बन्न सक्छ, सामान्य सहभागिताबाट, कन्सेन्टबाट बन्न सक्छ, तर त्यसलाई सञ्चालन गर्ने बेलामा हामीलाई विभिन्न किसिमको तकनिकी अनुभवहरू चाहिन्छ। त्यसलाई सञ्चालन गर्नको लागि साधन स्रोतको परिचालनको निम्ति हामीलाई ब्युरोक्रेसी पनि चाहिन्छ, हामीलाई केही एक्सपर्टहरूको आवश्यकता पर्दछ। त्यसले गर्दा केही सानो वर्गले तपाईँको ठूलो संरचनाहरूलाई सञ्चालन गर्छ, त्यसलाई उनले भन्छन् कि ओलिगार्की, होइन, सम्रान्तहरूबाट चाहिँ तपाईँको चल्ने व्यवस्था हुन्छ भनेर उनी भन्छन्। यो बडा अनौठो किसिमको चाहिँ अब्जर्भेसन हो। उनी आफै सोसल डेमोक्रेटिक पार्टीमा छन्, काम गरिरहेको छन्। उनको अनुभवले के देखाउँछ भने कि पोलिटिकल पार्टी चाहिँ अल्टिमेटली चाहिँ ओलिगार्किक हुन्छ। त्यसको के छ भने त्यो ओलिगार्किक भनेको त सम्रान्तहरूबाट गर्छ, किनभने एउटा तीन चारवटा कुराले यो डेमोक्रेसीहरू चाहिँ एउटा सानो सम्रान्त अथवा चाहिँ सामन्तहरूको हातमा, ओलिगार्कहरूको हातमा जाने कारण के हो भने सबैले सबै कुरो त सञ्चालन गर्न सक्दैन नि, किनभने समय परिस्थिति अनुसार परिवर्तन हुँदै जानुपर्ने हुन्छ, सबैले एकैचोटि एउटै तरिकाले सोच्न पनि सक्दैनन्। त्यसकारण सुरुमा त भलेन्टियरली सबै एक ठाउँमा आउँछन्, तर बिस्तारै त्यो आउँछ, किन भन्दाखेरि एउटा ह्युमन नेचर पनि हो, सबैले सबै कुरासँग एग्री गर्न सकिँदैन। इन्डिभिजुअल चाहिँ तपाईँको नेचर हुन्छ इन्डिभिजुअलको। त्यसपछि के हुन्छ भने हरेक किसिमको पोलिटिकल एस्पिरेसन एक्सपेक्टेसन्सहरू हुन्छ, होइन, एकअर्कासँग प्रतिस्पर्धा हुन्छ। त्यसले गर्दाखेरि डेमोक्रेसीमा हरेक लोकतन्त्रको लोकतन्त्रमा हरेक राजनैतिक संगठनहरूको आफ्नै चरित्र बनेर आउँछ, किनभने व्यक्ति व्यक्ति मिलेर बनेको हुन्छ। जब त्यसले सामूहिक चरित्र लिन्छ, त्यो सामूहिक चरित्र लिएपछि त्यो चरित्रलाई अथवा त्यसको उद्देश्यलाई राखिराख्नको निम्ति एउटा सानो जमातले, जसलाई हामीले ओलिगार्क भन्छौँ अथवा चाहिँ छालुहरू भन्छौँ, त्यो छालुहरूले त्यसलाई चलाउने सिस्टम हुन्छ भन्छ। अब मलाई यो पढ्दाखेरि बडा अचम्म पनि लाग्छ, मलाई लागेको थियो कि यो नेपालमा 7 जब क्रान्ति भयो, क्रान्ति भएको हुनाले होला सायद

0: मातृका प्रसाद को नाव पनि उही अध्यक्ष थिए नेपाली कांग्रेसको क्रान्ति ताक उनलाई डिक्टेटर भन्ने पदवी दिएको थियो के किनभने युद्ध गर्नको निम्ति बनेको डेमोक्रेटिक पार्टी होइन किनभने सबैले मिलेर नेपालमा परिवर्तन गर्नुपर्छ क्रान्ति गर्नुपर्छ भने फेरि हुन त नेपाली कांग्रेसको इतिहास त अन्य पोलिटिकल पार्टीको इतिहास पनि हामी के देख्छौँ भने फेरि निर्वाचनपछि जानु जनताको कुरा सुन्नु आफ्नोमा सधैँ छ तर के छ भने त्यो सङ्घ संस्थालाई चलाउनको निम्ति चाहिँ सानो समूहले चलाउँछ भन्छ र यसको टेन्सन कहाँ छ भने उनले त्यसलाई पोलिटिकल ओलिगार्की भनेर आइरन लज अफ पोलिटिकल ओलिगार्की हुन्छ कुनै पनि संस्था बन्दाखेरि सामूहिक इच्छा सहभागिताबाट बन्न सक्छ अथवा थोरै मान्छेले पनि संस्था बनाउन सक्छन् तर धेरैको सहभागिता खोजिन्छ किनभने त्यसले अनुमोदन खोज्छ लेजिटिमेसी खोज्छ अनुमोदन खोज्छ बहुसंख्यकको तर जब संस्था निर्माण हुन्छ संस्था निर्माण भइसकेपछि त्यसलाई चलाउन त्यसलाई अगाडि बढ्न र त्यसपछि झन् हामी के देख्छौँ भने प्रतिस्पर्धात्मक व्यवस्थामा त साधन स्रोतको परिचालनदेखि निर्वाचन कसरी जित्ने भन्ने जुन किसिमको होडबाजी छ त्यसमा त तपाईँको अझ बढी सानो वर्गले पार्टीभित्र वर्चस्व कायम गर्छ उनलाई तिनले के भन्छन् भने आइरन ल अफ ओलिगार्की अहिले हामी देख्छौँ नि कि नेताहरू निरङ्कुश भए भन्छौँ नि अब निरङ्कुश भए भन्नुको अर्थ यसले चाहिँ जस्टिफाई गर्न खोजेको हो कि जस्तो लाग्ने यो किताब पढ्दाखेरि त्यो अनुभव भयो किनभने निरङ्कुशता त कुनै न कुनैको डिसिप्लिन चाहिन्छ कसै न कसैको दबदबामा त बस्नै पर्ने रहेछ नत्र किनभने एरिस्टोटलको टाइममा पनि डेमोक्रेसीलाई मोबोक्रेसी भन्ने गरेको थियो भीडतन्त्र भन्ने गरिएको थियो यस कारण यो विकास क्रममा यो पुस्तकको एउटा महत्वपूर्ण पक्ष के छ भने हामीले लिडरसिपलाई पोलिटिकल पार्टीमा कसरी बुझ्छौँ र कसरी चाहिँ पार्टी निर्माण हुन्छ एउटा सिद्धान्तको कलेबरमा आवरणमा विचारको आवरणमा के का लागि शक्ति सङ्घर्षको लागि जस्तो जोसेफ सुनपिटर भन्ने अर्को एकजना पोलिटिकल साइन्टिस्ट छन् जसले चाहिँ पार्टीहरू मूलत निर्वाचनको बेलामा मात्रै संगठित हुन्छन् लोकतन्त्रमा भन्छ त्यो हेर्दा जस्तो अमेरिकामा पनि अरू ठाउँमा पनि देखिन्छ तर नेपालको सन्दर्भमा हेर्दा पार्टीहरू चाहिँ सामाजिक रूपान्तरणका लागि बनेका हुन् भनिन्छ तर अहिले विगत 20-30 वर्षदेखि जुन किसिमको अनुभव हामीले देखेको छौँ सामाजिक रूपान्तरण भन्दा पनि सत्ताको निम्ति पार्टीहरूको निर्माण भएको जस्तो देखिन्छ सत्ताका निम्ति निर्माण भएको पार्टी होस् या सामाजिक रूपान्तरणका लागि बनेको पार्टी हो त्यसलाई एक ठाउँमा राख्नको निम्ति सानो समूहको भूमिका हुन्छ भनेर पहिलो पटक नझक्काइकन 1910 आसपासमा पहिला जर्मनीमा लेखियो पछि इटालियनमा ट्रान्सलेसन भयो अहिले मैले यसो हेर्दै थिएँ यसको पुस्तकको अनुसन्धान गर्दै थिएँ करिब करिब 40 भाषामा यो अनुवाद भइसकेको पुस्तक छ र अब प्रश्न उठ्छ कि किन यो भयो अब सुरुमा हेर्दाखेरि के देख्छौँ भने जब गणराज्यहरूमा हाम्रो पूर्वी मुलुकहरूमा पनि जब सामान्य गाउँ ठाउँमा मानिसहरू एक ठाउँमा भेला भएर निर्णय गर्छन् सानो सानो कुराहरूमा छलफल गर्छन् गणराज्यहरूमा त्यसबाट पनि हामी के देख्छौँ भन्दाखेरि कि सहभागिता महत्वपूर्ण कुरा छ जब समाज जति जटिल हुँदै गयो विषयवस्तुहरू जति अप्ठ्यारा हुँदै गए निर्णय गर्ने विषयहरूमा अरू अरू कुराहरू पनि सुनिन थाल्नुपर्ने भयो र राजनीतिक र सामाजिक जति कम्प्लेक्स हुँदै गयो जटिल हुँदै गयो समाज जति विकसित हुँदै गयो हामीलाई आवश्यकता पर्ने पार्टिसिपेटरी डाइरेक्ट डेमोक्रेसीले सबै कुरा छल सम्भव रहेनछ भन्ने कुरा त इतिहासले बताएको छ त्यो मानेमा हेर्दाखेरि जस्तो हामीले भन्छौँ नि जन्मसङ्ग्रहबाट कुनै कुरो सल्भ गर्नु पर्यो भने जन्मसङ्ग्रहमा हो वा होइनको कुरा हुन्छ मल्टिपल इस्युजहरूमा जन्मसङ्ग्रहले अहिले हाम्रो समयमा सबैभन्दा ठुलो कम्प्लिकेटेड गरेको इस्यु भनेको ब्रेक्सिट हो ब्रेक्सिट बेलायत युनियनमा बस्ने युरोपियन युनियनमा बस्ने कि नबस्ने भनेर नबस्ने भनेर चाहिँ जब गइसकेपछि जसको कम्प्लिकेसन हामीले अहिलेसम्म पनि देखिरहेका छौँ त्यसकारण लोकतन्त्र भनेको जटिलभन्दा जटिल विषयहरूलाई सल्भ गर्ने हो समाजमा भएका हरेक भावहरूलाई हरेक आवश्यकताहरूलाई निरूपण गर्नको निम्ति तदारुक हुने विषय हो तर सहभागिता पनि चाहियो त्यही भएर मानिसहरूले लोकतन्त्रलाई वर्गीकरण गर्ने बेलामा प्रतिनिधित्वमूलक व्यवस्था या सहभागितामूलक मात्रै भन्छ मैले यो किताब पढ्दा र अन्य विषयहरूमा हेर्दा पनि के देखेँ भने सहभागिताबाट सुरु भएको मानिसले आफ्नो निर्णय आफै गर्न पाउने स्वायत्ततापूर्ण व्यवस्थाबाट हामी प्रतिनिधित्वमूलक व्यवस्थामा गएका छौँ। प्रतिनिधित्वमूलक व्यवस्थामा जाने भनिसकेपछि नेतृत्वको भूमिका महत्वपूर्ण भएर जान्छ। हामीले कसै न कसैलाई जिम्मा लाउनुपर्ने हुन्छ। राजनीति हाम्रो हुन त हामीले राजनीति गर्ने मान्छेलाई त्यो 24 घण्टा राजनीति गर्छ भन्ने छन्। जनता सबैले लोकतन्त्रको नाउँमा, पार्टीको नाउँमा, संस्थाको नाउँमा हामी सबै मान्छे 24 घण्टा लाग्यौँ भने अरू सामाजिक आर्थिक गतिविधिहरू कसले गर्ने? त्यसकारण आधुनिक समाजको आवश्यकता के थियो भने हाम्रो निम्ति प्रतिनिधित्वमूलक व्यवस्थाको जरुरी थियो। तर के थियो भने आधारभूत तत्त्व के हो भने कि सहभागिता नभइकन प्रतिनिधित्व हुनै सक्दैन। कसै न कसैले हामीले त्यसलाई त्यसको चाहिँ तपाईँको चाहिँ वैधानिकताको निम्ति पनि हामीले सहभागिता जनाउनु पर्ने हुन्छ। त्यही भएर हामी निर्वाचनमा सहभागी जनाउँछौँ। पार्टीका विभिन्न प्लेटफर्महरूमा साधारण सदस्यका हैसियतले मानिसहरूले लगाउँछन्, तर सबै मान्छेले सर्वकालीन समय चाहिँ पार्टीमा दिन सक्दैन। यसकारण आधुनिक समाजमा कुनै पनि सङ्गठन, हामीहरूले सङ्घ संस्थाहरू खोल्छौँ नि, एनजिओहरू खोल्छौँ, कम्पनीहरू खोल्छौँ, चलाउने मान्छे त अल्टिमेटली केही थोरै मान्छे हुन्छ। त्यही भएर के छ भने यो चाहिँ रबर्ट माइकल्सले सबभन्दा पहिले आजभन्दा करिब करिब 90 वर्ष अगाडि नै, 100 वर्ष नै हो लेखेको कुराको हिसाबले गर्दाखेरि 100 वर्ष अगाडि उनी के भन्छ भने आधुनिक लोकतन्त्रमा कुनै पनि समाज आज डेमोक्रेसीलाई आधुनिक लोकतन्त्रमा कुनै पनि संगठनात्मक गतिविधि गर्नको निम्ति त्यो संगठनमा एउटा आयरन ल हुन्छ, त्यो एउटा ओलिगार्की, आयरन ल अफ ओलिगार्की भनेर भन्छ। त्यो भनेको के भने सानो समूहले त्यसलाई चलाउने। अब प्रश्न उठ्छ कि सबै संगठनहरू त्यस्तै भयो भने त यत्रो लोकतन्त्रको कुरा गर्नुको के अर्थ, सहभागिताको कुरा गर्नुको के अर्थ? केही साने टाठा बाठाको मात्रै अर्गनाइजेसन हो भने हाम्रो यसमा के महत्व भन्दाखेरि यो किताबमा त स्पष्टता आउँदैन, तर यो किताबले धेरै पिएचडी थेसिसहरू र चाहिँ तपाईँको पार्टी सम्बन्धी अध्ययनहरूलाई जन्माएको छ, अग्रणी हो यो पुस्तक त्यो मानेमा। त्यसले के भन्छन् भने जस्तो अहिले हामीले हेर्यौँ भने कि अन्तर पार्टी सम्बन्ध, त्यसले इन्टर्नल डेमोक्रेसीको कुरा गर्दा पार्टीभित्र कसै पार्टी चल्छ भने, तर त्यो एटमोस्फियर, त्यो जुन परिवेश छ त्यसमा त एकभन्दा बढी पार्टी हुने बित्तिकै त हामीले हेर्नु पर्यो कुन पार्टी कसरी चलेको छ भन्ने हामीसँग चयनको अधिकार हुने, लोकतन्त्रमा चयनको अधिकार भएको छ। अहिले हामीले के देख्छौँ भने नेपालमा अब यो उखान भन्न मिल्ने हो कि होइन, जो आए पनि चिरेकै भनेर भन्छौँ नि, तर होइन, यदि विविधता हो भने त जनताले देख्छ कुन पार्टीमा ओलिगार्कहरू, पार्टीका चाहिँ मठाधीशहरू अथवा पार्टीको चाहिँ हर वर्चस्वकालीन मान्छेहरू कुरा सुन्न सक्ने छन् कि छैनन्। त सबै उस्तै हुन्, त्यो निड हो, उस्तै हुनुपर्ने निड, किनभने सङ्गठनलाई एउटा परिधिभित्र राख्नु पर्यो, साधन स्रोतको परिवर्तन गर्नु पर्यो, कुनै विषयवस्तुहरूमा डेलिब्रेट गरेर ठोस निर्णयमा पुग्नु पर्यो। प्लेटोले मोबोक्रेसी भनेको सिस्टमलाई डेमोक्रेसी बनाउनु पर्यो, जनताको बनाउनु पर्यो। तर के हो भने त्यो भन्दा भन्दै पनि जटिल समाजमा जटिल विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने कुरा त डिफिकल्ट कुरा छ। त्यसले गर्दाखेरि पार्टीभित्रको साधन स्रोतको परिचालनदेखि, नेतृत्वको निर्णय गर्ने परिवेशदेखि, नेतृत्वको चयनका कुरादेखि केही साना मानिसहरू अन्त गर्दा गर्दै प्रकारान्तरले अरू स्टडिजले पनि के देखायो भने सङ्गठन चलाउनुको निम्ति, चाहे त्यो सामाजिक सङ्गठन हो, त्यही भएर पुस्तकको किताबले के भन्छ भने कि सोसियोलोजिकल स्टडी, नेतृत्व कसरी आउँछ, कसरी बन्छ, त्यसका चुनौतीहरू के हुन्, यसका डिलेमाहरू, प्याराडक्सेसहरू के हुन् भन्ने कुराहरू यो किताबले गर्छ। त्यही भएर यसले आयरन ल अफ ओलिगार्की भन्ने जुन सिद्धान्त हो त्यो किताबले प्रतिपादन गरेको छ। र के छ भने कि लिडरसिप, टेक्निकल र एडमिनिस्ट्रेटिभ लिडरसिप कसरी इमर्ज गर्छ, लिडरसिपको साइकोलोजिकल मनोवैज्ञानिक परिवेश कस्तो हुन्छ, इन्टेलेक्चुअल फ्याक्टर्सले कसरी काम गर्छ होइन, त्यसपछि अटोक्रेटिक टेन्डेन्सिजहरू, लिडरसिपको अटोक्रेटिक अथवा यो अधिनायकवादी चरित्रहरूलाई कसरी नियन्त्रण गर्नुपर्ने हुन्छ र अथवा त्यसले कतातिर लिएर जान्छ, त्यसको चुनौतीहरूका बारेमा पनि यो पुस्तकले विस्तारका साथ कुरा गर्दछ। तर अहिलेको समयमा हामी नेपालमा हरेक राजनीतिक दलहरूमा नेतृत्वलाई हेर्दाखेरि र केही सानो वर्गले यसलाई समातेको हेर्दाखेरि हामीलाई चिन्ता लागिरहेको छ। तर के हो भने त्यो चिन्ता लाग्नु स्वाभाविक हो, किनभने पोलिटिकल पार्टीको अर्गनाइजेसनल डेभलपमेन्टको हिस्ट्रीमा हामीले यो कुराहरू भएको देख्दछौँ। यसलाई निराकरण गर्ने भन्ने कुरा के हो भने कि हामीले पार्टी सिस्टम मेन्टेन गर्नु पर्यो। पार्टी सिस्टम भनेको के हो भने पार्टीको बीचको प्रतिस्पर्धालाई हेर्नु पर्यो, जनताले चयन गर्न पाउने अधिकार। एउटा मात्रै पार्टी, सबै पार्टी एकै किसिम भएको भयो भने त्यो पार्टी सिस्टम हुन्छ कि हुँदैन? त्यो पनि बडा ठूलो चर्चाको विषय मरिस रविङ्गर भन्ने फ्रेन्च पोलिटिकल साइन्टिस्ट छन्, उनले पनि फ्रान्सको सन्दर्भमा पार्टीको स्टडी गर्दाखेरि जापानमा पनि हामीले धेरै वर्षदेखि देख्यौँ एउटै पोलिटिकल पार्टी एलडिपीले लिबरल डेमोक्रेटिक पार्टीले डोमिनेट गरेको देख्छौँ। इन्डियामा नेहरूको टाइमदेखि रजनी कोठारीले त इन्डियाको पार्टी सिस्टमलाई कंग्रेस पार्टी सिस्टम भनेर भने, अब अहिले मोदीको पार्टी सिस्टममा अरू पार्टीहरू छैनन्। त्यो इको सिस्टम चाहिँ रहेछ, लोकतन्त्र भनेको एउटा इको सिस्टम रहेछ जहाँ विचारको प्रधानता, जहाँ संगठनहरूको पनि बहुलता भयो भने त्यो लोकतन्त्र चल्ने रहेछ। नत्र भने हरेक पार्टी यदि अर्गनाइजेसन बन्ने हो भने त्यसभित्र केही फन्डामेन्टल लजहरू हुँदो रहेछन्। त्यो भनेको के हो भने नेतृत्वको सुदृढता, निर्णय गर्न सक्ने, पार्टी पंक्तिलाई एक ठाउँमा राख्न सक्ने, अनुशासनमा राख्ने। सुरुका दिनमा ती राम्रै लाग्दै गए पनि जब त्यो रेगुलर हुँदै जान्छ, नेतृत्वको महत्वाकांक्षा र साइकोलोजिकल फ्याक्टर्सहरूले अपरेट गर्न थाल्छ, तब त्यो पार्टी ओलिगार्की मात्रै होइन डिक्टेटरसिपमा टर्न गर्दो रहेछ। त्यस कारण यो किताब धेरै पुरानो किताब हो, तर मलाई के लाग्छ भने हामीले यसको धेरै चर्चा नेपालको युनिभर्सिटीहरू एजुकेसन सिस्टमहरूमा भएको मैले पाएको छैन, तर केही समय अगाडि मास्टर्सहरूमा पढ्दाखेरि देखेको छ। र नेपालको सन्दर्भमा हेर्यो भने नेपालको पोलिटिकल पार्टीजहरूको स्टडी गर्ने क्रममा लेखे सबभन्दा, हुन त बहुदल आउने बित्तिकै 46 सालको बहुदल आएपछि मात्रै त्यो पुस्तक आएको हो, कृष्ण हातेसीको पार्टी बिल्डिङ इन नेपाल भन्ने पुस्तक छ। त्यो पुस्तकको चाहिँ प्रथम खण्डमा पनि, इन्ट्रोडक्टरी च्याप्टरमा पनि रबर्ट माइकल्सको ओलिगार्किक आइरन ल अफ ओलिगार्कीलाई पनि उनले प्रयोग गरेका छन् थ्योरिटिकल फाउन्डेसनमा नेपालको सन्दर्भमा हेर्दाखेरि। त्यो मानेमा हेर्दाखेरि यो किताबले एउटा दूरगामी कुनै पनि पोलिटिकल पार्टिजको स्टडी भनेर चाहिँ हाल्नुको, अर्गनाइजेसनको स्टडी भनेर हामीले खोज्यौँ भने हामीले के पाउँछौँ भने रबर्ट माइकल्सको पोलिटिकल पार्टिज अ सोसियोलोजिकल स्टडी अफ ओलिगार्किक टेन्डेन्सिज इन मोडर्न डेमोक्रेसी। त्यही भएर अहिले हामीले जे देखिरहेका छौँ लिडरसिपहरू पार्टीभित्र जुन किसिमको सम्भ्रान्त वर्गको वर्चस्व देखिन्छ, हालाकि त्यो लोकतन्त्रको लागि राम्रो होइन, किनभने यसले हरेक पार्टी त्यही चरित्रमा जाने हो भने हाम्रो चयनको अधिकार खुम्चेर जान्छ। तर पनि हामीले बुझ्न जरुरी छ कि एउटा संगठन चलाउनलाई अनुशासनको बलमा नेतृत्वको दृढता र धेरै कम्युनिस्ट पार्टीहरूको पनि यसमा चर्चा गरिएको छ पछिल्लो एडिसन्सहरूमा, उनीहरूले त्यो एडिसन्सहरूमा पार्टी चलाउने ब्युरोक्रेट्सहरू पनि हुन्छन् भनेर भन्छ। ब्युरोक्रेट्स भनेको रेगुलर मानिसहरू पनि हुन्छन् भनेर भनेको छ। त्यो मानेमा नेपालमा अहिले जुन किसिमको पार्टीहरूको चरित्र छ, एकपटक हामीले फर्केर चाहिँ रबर्ट माइकल्सको यो किताबलाई हेऱ्यौँ भने हामीलाई केही न केही दिशाबोध र दृष्टिबोध हुन सक्छ ऐतिहासिकता बुझ्नलाई। र मैले छोटो समयमा आफ्नो यात्राको सन्दर्भमा आफूले पढेको नोटबुक्स नोटहरूलाई लिएर र मेरो आफ्नो कम्प्युटरमा भएको विभिन्न इन्फर्मेसनलाई लिएर यो सानो पोडकास्ट प्रस्तुत गरेँ, यहाँहरूले सुनिदिनुभयो, यसका लागि धन्यवाद।
1: भर्खर तपाईँले रोबर्ट माइकल्सद्वारा लिखित पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सिज अफ मोडर्न डेमोक्रेसी पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले लोकतान्त्रिक संगठनहरूमा सत्ताको केन्द्रीकरण र ओलिगार्कीको प्रवृत्ति बारे गहिरो विश्लेषण गरेको छ। पडकास्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथी आमोद ब्याकुरेल, मनिष पौडेल, जया लुइकेल, आयाम र म राजन पराजुलीलाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँ।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट: शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यस्तै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो, तरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै। सुखेसहित विभिन्न जिल्लामा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरनगरको तापक्रम 36 डिग्री सेल्सियससम्म पुग्यो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो। आज गुजरात र चेन्नई खेल्ने। आर्थिक वर्ष 2082-83 कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको हो। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मध्य प्रदेशको 1.31% भन्दा केही माथि हुने बताउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर यस चालू आर्थिक वर्षमा केही घट्ने अनुमान रहेको बताउनुभयो। आर्थिक वर्ष 80-81 3.58% रहेको थियो भने आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो। यसै चालू वर्षमा भने 2.94% हुने रहेको छ। मुलुकको कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्र रहने भएको छ। आर्थिक वर्ष 2082-83 भने राष्ट्रिय कुल ग्रास्त उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमानमा कर्णालीको योगदान 4.2% अर्थात 2 खर्ब 77 अर्ब 24 करोड़ हुने अनुमान गरिएको तथ्याङ्क अधिकृत पौडेलले बताउनुभयो। दैलेखको भैरवी गाउँपालिका 1 स्थित जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिनिया प्राविधिक जोड़ीले नेपालले 50 वर्षदेखि 60 वर्षसम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ़दा स्थानीय निराश भएका छन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले सुस्ताएको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरकारवाला बीच संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता रेकिन र गरी उत्खनन कार्यलाई द्रुत गतिमा अगाडि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारले करिब 2 अर्ब 17 करोड़ अनुमान लगाएकोमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 अध्ययन गरिरहेको छ। चीनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलजले क्षेत्रमा जमीन मुनि करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख गरेको छ। खानी तथा भूगर्भ विभागको सम्बन्धमा यो क्षेत्रमा नेपालकै सबैभन्दा गहिराई 4013 मिटरसम्म ड्रिलिङको कार्य पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले अबको मुख्य काम भनेको ग्यास उत्पादकत्व र व्यावसायिक भण्डारको अन्तिम परीक्षण गर्नु रहेको बताउनु भएको छ। सुर्खेतसहित विभिन्न जिल्लामा केही दिन यता गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित भएको छ। मुख्य गरी पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढ़दा जनजीवन प्रभावित हुन थालेको छ भने सबैभन्दा गर्मी धनगढ़ीमा भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ भने नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। यस्तै दिपायलको 39 डिग्री सेल्सियस पुग्दा वीरनगरको 37 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। अत्यधिक गर्मीसँगै जनजीवन प्रभावित बनेको छ। गर्मीबाट जोगिन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न पनि अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पछि कर्णालीका हिमाली पहाड़ी जिल्लामा बादल लाग्नका साथै केही ठाउँमा पानी पर्ने जनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेट हराएको छ। कोलकाताको एडियन गार्डनमा मुम्बईले दिएको 147 अङ्क लक्ष्य पछ्याएको कोलकाता 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गरेको। टस हारेर ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अङ्कसहित तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कको साथ तालिकाको 9 स्थानमा छ। आईपीएलमा आज बेलुका 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। हवस् त, बिहान
आठ बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत बिदा हुन्छु। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम
3: त्यो भयो एज अ प्रयोगकर्ता त्यसको अब अर्को सूचना प्रविधि सम्बन्धी हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू एप्लिकेसनहरू त्यस्ता अन्य चाहिँ प्रविधिहरू टेक्नोलोजीहरू बनाउने लेभलमै म कन्ट्रिब्युट गर्छु नि त भनेर जान्यो भने त्यो अर्को लेभलको भयो अब त्यहाँ यो दोस्रोवाला पाटोमा चाहिँ एज अ करियर उत्पादनशील ठाउँहरूमा अब एज अ करियर चाहिँ त्यहाँ जान सक्ने भयो अब त्यहाँ जाने क्या त तपाईँको अहिले के हो भने एउटा अब अहिले ल म कन्टेन्ट क्रिएटर बन्छु भने पनि त्यहाँनिर चाहियो होइन सामान्य रूपमा होइन म सफ्टवेयर बनाउँछु भन्नलाई त्यहाँ विभिन्न खालका चाहिँ त्यसका आफ्नै पाथवेहरू छन् त्यहाँ जानलाई सफ्टवेयर बनाउने डेभलपर के अरे मोबाइल एप्लिकेसनहरू बनाउने अरूभन्दा ठुल्ठुला उपकरणहरू बनाउने यो आइओटी भन्छ इन्टरनेट अफ थिङ्स भनेको उपकरणहरूमा सूचना प्रविधिलाई जोडिदिने उदाहरणको लागि तपाईँलाई माथि रारामा चाहिँ एउटा आइओटी इनेबल्ड एउटा चाहिँ मेट्रो स्टेशन राख्ने र त्यहाँ भएका गतिविधिहरू त्यहाँ लागेका हावा हुरी त्यहाँको चाहिँ पानी हिउँ सबै सेन्स गरेर तत्कालै छिनका छिन त्यो चाहिँ सिग्नल काठमाडौँमा पठाउने भनौँ न उदाहरण सामान्य कुरा हो त्यो ठुलो कुरा भने मैले यस्ता खालका जुन प्रयोग गर्दै गर्दै जान सक्ने ठाउँहरूमा चाहिँ तपाईँलाई सूचना प्रविधिकै पढाइ गर्नु पर्यो अब त्यसको लागि चाहिँ त्यो प्रयोग गर्नलाई अघि तपाईँले भनेको एससी दिइसकेपछि तुरुन्तै त्यस्ता स्पेसलाइज सेक्टर त हामी कहाँ कहीँ पनि छैन नर्मली बाह्रसम्मलाई चाहिँ यो विद्यालय शिक्षा नै मानिन्छ र भएर बाह्रसम्म त उहाँले आफ्नो जे जे पढ्नु पर्यो त्यसमा पनि सूचना प्रविधिसँग चाख हुने या भोलिका दिनमा म त्यही पेसा लिन्छु भन्ने या म त्यो पेसा लिन्न भन्नेलाई पनि कम्तीमा त्यो कम्प्युटर साइन्स एउटा ऐच्छिक हुन्छ त्यो चाहिँ उहाँहरूले लिनुभयो भने भोलि विभिन्न ढोकाहरू चाहिँ खुला भइरहन्छ
4: त्यसपछि के छ ब्याचलर लेभलमा चाहिँ
3: अब ब्याचलर्स लेभलमा गएपछि अब हामीको राष्ट्रिय रूपमा चाहिँ हामी कहाँ अझै पनि यहाँ नेपालभित्रको केसमा चाहिँ अझै पनि के छ भने स्ट्रिम फ्याकल्टी छुट्याउने चलन छ कि यहाँ चाहिँ नेपालमा चाहिँ जस्तो साइन्स हो कि इन्जिनियरिङ हो कि म्यानेजमेन्ट हो कि एजुकेसन हो कि तपाईँको चाहिँ ह्युमेनिटिज हो कि आइटी मात्रै कुरा गरेर है अरू अब अरू त छँदैछन् भनेपछि यस्ता विभिन्न हाम्रा सेक्टरहरू छन् त्यो सेक्टरमा जानलाई मैले अघि लिएका पाँचैवटा क्षेत्रमा तपाईँ साइन्स पढ्छु आजको दिनमा भन्नु भने त्यहाँ कम्प्युटर पढ्ने भनेको बिएससी सिएसआइटी भन्ने कोर्स छ टियुको अन्य विश्वविद्यालयका त्यस्तै खालका कोर्सहरू छन् अब म म्यानेजमेन्ट पढ्छु भनौँ न म्यानेजमेन्टलाई पनि जस्तो मैले अहिले टियुकै उदाहरण दिएँ सहिलोको लागि जस्तो बिआइएम किन त्यसको चाहिँ सबै फ्याकल्टीमा छ बिआइएम भन्ने छ त्यो पाइयो होइन एजुकेसनमा जान्छु भनौँ भने बिएड आइसिटी भन्ने छ उदाहरणको लागि होइन म चाहिँ अब सोसल साइन्स अथवा ह्युमेनिटी जान्छु बिसिए भन्ने सब्जेक्ट तयार छ हेर्नु त भनेपछि तपाईँ जुन फिल्डमा जाने हो त्यहाँनिर कम्प्युटर साइन्सको कोर कोर्स चाहिँ छ पहिला अनि अहिले त विश्वविद्यालयहरूले के गर्न थालिसक्यो भने त्यो कोर कोर्स पनि जेनेरिक होइन कि स्पेसिफिक जस्तो अस्ति म पोखरा विश्वविद्यालयको एउटा कोर्स बनाउने वर्कसपमा थिएँ त्यसमा उहाँहरूले चाहिँ ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई एउटा होल डिग्रीको नामै ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई भनेर त्यो कोर्सको नाम नै एकदम स्पेसलाइज सेक्टर विदिन आइसिटी आइसिटीको भित्र पनि एकदमै विशिष्टीकृत खालको क्षेत्रका पनि ब्याचलर्सहरू आइसकेका छन् यसरी हेर्दाखेरि तपाईँको अब हेल्थ साइन्सतिर पनि त्यस्तै खालका डिग्री छन् बायो इन्फर्मेटिक्स जेनेटिक इन्फर्मेटिक्स बायो स्ट्याटिस्टिक्स भने जस्ता कोर्सहरू विदेशतिर यहाँ हामी कहाँ मास्टर्समा छ हेल्थ इन्फर्मेटिक्स ब्याचलर्समा अझै ती कोर्सहरू आएको छन् यस्ता खालका कोर्सहरू तपाईँ जुन सेक्टरमा गए पनि म चाहिँ त्यो सेक्टरलाई एउटा त्यो सेक्टरको सेक्टर विज्ञ हुने कुरा एउटा भयो जुन क्षेत्र छ त्यो सेक्टरको विज्ञ हुने डक्टर हुने नर्स हुने साइकियाट्रिक हुने अथवा चाहिँ म वकिल हुने के हुने भन्ने एउटा त्यो क्षेत्र छँदै छ तर होइन त्यो क्षेत्रको म के त टेक्नोलोजिकल एक्सपर्ट हुन्छु त्यो क्षेत्रको भन्ने भयो भने त्यसका लागि पनि हामीसँग स्पेसलाइज कोर्सहरू धेरै जसो नेपालमै कुनै कुनै नेपालमा नभएका कोर्सहरू पनि होला
4: कार्यक्रम बदलिएको नेपालमा आज हामी साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आइटी बारे कुराकानी गरिरहेका छौं हामीले भनेको सुन्छौ नि आइटी पढ्नको लागि किन पढ्नु भयो ट्रेनिङ लिएर पनि त गर्न सकिन्छ भन्ने जुन एउटा सुनिन्छ यो पढाइ नै पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ
3: मेरो मुमाले पढ्नु भएको छैन सामान्य लेखपढ गर्नुहुन्छ उहाँले फेसबुक सर्लक्कै चलाइदिनुहुन्छ ठ्याक्कै चलाउनुहुन्छ फोटो हेर्ने कल गर्ने त्यो त्यहाँ अङ्क हेरेर सबै काम गर्नुहुन्छ उहाँले होइन अनि त्यो गर्दै जाँदाखेरि उहाँले कहिले काहीँ के गर्नु हुँदो रहेछ भने घरमा अब वाइफाई हुन्छ ठिक छ त्यो थित्दै जाँदाखेरि त्यो वाइफाईकोतिर नथिचेर डेटा चाहिँ अन भइदिँदो रहेछ क्या फ्याक्ट होइन अनि के त दिनभरिमा अब वाइफाई पनि छ तर डेटा सटै सिद्धियो अब उहाँले चाहेको कुरा त भएन नि उहाँ चाहिँ के हो यो प्रयोगकर्ता हो ट्रेनिङै लिनुभयो होला ठिक छ ट्रेनिङ लिनलाई उहाँलाई ट्रेनिङ मैले यसो चलाउनु यसो गर्नु यसो गर्नु भने उहाँले चलाउनु भयो चलाउनलाई चलाउनु भयो तर अब के त त्यसका इन्टरनल टेक्नोलोजी थाहा छैन एउटा पार्ट हो होइन अर्को तपाईँले अघि जुन तालिम लिने भन्नुभयो तालिम लिएर नहुने होइन है फेरि देशलाई सबै किसिमका म्यान पावरहरू चाहिन्छन् कति प्रयोगकर्ता हुने जस्तो प्रयोग गर्ने खालको म्यान पावर चाहिन्छ मलाई चाहिँ के भने कुनै चिज अपरेट गर्नु पर्यो मलाई केही चिज अपरेट गर्नु पर्यो त्यतिको लागि तालिम पाइन्छ गर्ने केही छैन जस्तो मलाई कन्टेन्ट क्रिएट गर्नु छ के पनि गर्नु छैन म चाहिँ जुनसुकै विधा पढे पनि म 3 महिना 6 महिनाको कन्टेन्ट क्रिएसनको के भन्छ म तालिम लिन्छु म त्यो काम गर्छु फाइन एउटा पेसागत रूपमा उहाँ सक्षम हो पढ्नै पढ्नै पर्छ भन्दैन उहाँलाई ठिक छ भेरी गुड त्यो खालको म्यान पावर चाहिन्छ उहाँलाई पढ्नु पर्दैन तर मैले अघि जुन दोस्रो क्याटेगोरी भनेको थिएँ जसले प्रयोग गर्ने कि म उत्पादनमा लाग्छु म त्यसको चाहिँ बनाउने मान्छे नै हुन्छु त्यसभित्र चाहिँ म के त डेभलपमेन्ट नै गर्छु भन्ने खालको एउटा म्यान पावर चाहिन्छ जसले चाहिँ के गर्नु पर्यो भने पढ्नु नै पर्यो पढ्दैन भने त्यो फन्डामेन्टल कुरा तलको कुरा के छ भन्ने कुरो थाहा छैन अनुभवको आधारमा चलाउन चाहिँ जान्नुहुन्छ उहाँहरूले तालिमै लिएर पनि अहिले तपाईँले 6 महिनाको प्रोग्रामिङ पनि तालिम पाइन्छ नपाइने होइन प्रोग्रामिङको पनि तपाईँ चाहिँ म डेभलपर बन्छु मोबाइल एप डेभलपर बन्छु भन्नेको नि तालिमहरू लिन पाइन्छ उहाँ लिनु पनि हुन्छ उहाँले त्यो एक किसिमको काम त्यतिले गर्नु पनि हुन्छ तर उहाँहरूलाई अप्ठ्यारो कहाँनिर पर्छ भने यो त साह्रै स्लो चल्यो एकदमै घिटघिट चल्यो यो चाँडो कसरी गर्ने होला त्यो उहाँलाई थाहा छैन अब किनभने त्यहाँभित्र चाहिँ इन्जिनियरिङ हुन्छ त्यहाँभित्र साइन्स हुन्छ त्यहाँभित्र फन्डामेन्टल एकदम आधारभूत ज्ञानको आवश्यकता पर्छ त्यो काम गर्नलाई जुन उहाँले त्यो थ्योरीमा पढ्नु भएको छैन कहिले त्यसको लागि के चाहियो त कि मलाई चाहिँ कम्प्युटर साइन्स गरेका मान्छे चाहियो कि कम्प्युटर इन्जिनियरिङ गरेका मान्छे चाहियो या अरू केही गरेका मान्छे जसले चाहिँ त्यो कम्प्युटरलाई आफ्नो जुन डिग्री प्रोग्राममा नै फन्डामेन्टल नलेज लिएका मान्छे चाहियो भने चाहिँ हामीलाई देशलाई त्यो पहिलो क्याटेगोरीको त्यो आफैले डिग्री पढेका मान्छे पनि चाहिएको छ दोस्रो क्याटेगोरीको तालिम लिएर एउटा विशेष काम गर्ने मान्छे पनि चाहिएको छ तेस्रो क्याटेगोरीको मेरो आमा जस्तो मान्छे जसलाई बाँच्नु छ नि त यहाँ त एक्जिस्ट हुनु छ नि त उहाँको भान्जा भान्जी बहिनी कसँग गफ गर्नु छ उहाँको दिन काट्नु छ उहाँलाई पनि त्यो चाहियो नि त भनेपछि तेस्रो क्याटेगोरीको मान्छे पनि चाहिएको छ त्यो हिसाबले काहीँ सामान्य अवेरनेस खालका चाहिन्छ काहीँ इन्टेन्सिभ ट्रेनिङ चाहिन्छ काहीँ फुल फ्लेज डिग्री चाहिन्छ यो तिनै खालका म्यान पावरको आवश्यकता चाहिँ छ फेरि
4: हामी जस्तो यो सूचना प्रविधि क्षेत्र चाहिँ पढिरहँदाखेरिमा जब पाउने पनि भनिन्छ एउटा रोजगारी पनि हुन सकिन्छ भनेर जस्तो अब पढिरहेका विद्यार्थीहरूले चाहिँ के कसरी काम गरिरहेका छन् के अवसरहरू छन्
3: तपाईँले यहाँ प्रसङ्ग उठाइहाल्नुभयो र एउटा अनगोइङ प्रोजेक्ट भन्छु ल मैले एकदम प्रसङ्ग जोडियो मलाई भन्न मन लाग्यो तपाईँले सोधेपछि है त अहिले नेपालमा यो नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी कम्पनीज भन्ने छ नास आईटी भन्ने छ त्यो नास आईटी भनेको त्यो चाहिँ नेपालमा भएका ठूला खाले राम्रा खाले सफ्टवेयर कम्पनीको एउटा चाहिँ एसोसिएसन हो त्यो नास आईटीले हालसालै नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेर र हाम्रो स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा एउटा प्रोजेक्ट डेभलप गर्दैछ त्यो प्रोजेक्टको हामीले हिजो अस्ति भर्खर नामाकरण गर्यौं त्यो नाम हामीले के त भन्दाखेरि वर्क इन्टिग्रेटेड डिग्री भनेर हामीले यसको नाम दियौं यो प्रोग्राम यो प्याकेजमा के हुन्छ भने एकजना +2 पास गरेको विद्यार्थी D0 नै कम्पनीमा जान्छ D0 उसको इन्टर्नशिप सुरु हुन्छ त्यहाँ इन्टर्न गर्छ सँगसँगै बेलुका नेपाल खुला विश्वविद्यालयमा ब्याचलर्स पढ्छ र केही अङ्क उसले त्यहाँ काम गरेको बाट गेन गर्दै जान्छ केही क्रेडिट बेलुका चाहिँ खुला विश्वविद्यालयमा पढेको त्यहाँको एक्जाम एसेसमेन्टबाट पाउँदै जान्छ र ऊ ब्याचलर्स गरेर निस्किने बेलासम्म एउटा आइटीको राम्रो विज्ञ नै भएर निस्किसक्छ भन्ने एउटा फिलोसफीमा हामी एकदमै द्रुत गतिमा काम गरिरहेका छौँ तपाईँलाई अघि भनेको एउटा सम्भावना हामी यो खालको काम गर्दैछौ यो चाहिँ अब नास आईटी र खुला विश्वविद्यालयको बीचमा एमओयू भइसकेको छ मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भइसकेको छ यो चिजमा एकदमै घनीघुति काम भइरहेको छ एउटा अनगोइङ प्रोजेक्ट भने है तपाईँलाई मैले एउटा इनिसिएटिभ हो तपाईँले भने
4: कि अपरिहार्य पनि छ अहिलेको अवस्थामा
3: हो बिस्तारै यो पाटो चाहिँ हामी के चाहन्छौँ भने यो खालको जुन कार्यक्रम हो त्यो चाहिँ अहिले एउटा उदाहरणको रूपमा यो चाहिँ एउटा पाइलट प्रोजेक्ट हो यो चाहिँ बिस्तारा बिस्तारा अन्य विश्वविद्यालयहरूले ठूला ठूला इन्डस्ट्रीसँग टाइअप गरेर यस्ता खालका कार्यक्रमहरू निकालेर बाहिर जाउन धेरैभन्दा धेरै विद्यार्थीहरू यस्ता खालका जुन एप्रेन्टिसिप मोडलमा अथवा इन्टर्नशिप मोडलमा जसरी मेडिकल साइन्समा हुन्छ, जसरी तपाईँको हस्पिटालिटी इन्डस्ट्रीमा हुन्छ, जसरी यो सीएहरू अकाउन्टिङको उसमा हुन्छ, त्यसरी आईसीटी आईटीमा पनि यस्ता खालका चाहिँ यो इन्डस्ट्री र एकाडेमियाको जुन ब्लेन्डेड फर्ममा आएको वर्किङ डिग्रीहरू होइन लर्निङ विथ अर्निङ भन्छौ नि, त्यो किसिमका चिजहरू चाहिँ भएर जाने सम्भावनाहरू राम्रो देखिन्छ र अब त्यो नै जरुरी छ। किनभने अब मान्छे 16 वर्ष चाहिँ पढेर होइन अनि फेरि त्यसपछि तीन महिना पाँच महिना छ महिना 1 वर्ष ट्रेनिङ लिएर अनि कमाउन थाल्ने भनेको अबको जेनेरेसनलाई त्यसले चल्नेवाला छैन र अब त्यति धैर्य पनि छैन मानिसमा र समयको निड पनि त्यस्तो छैन, एकदम फास्ट डाइनामिकली चेन्जिङ छ। त्यो भएको हुनाले अब चाहिँ काम गर्दै सिक्दै पढ्दै र टेक्नोलोजीसँग अभ्यस्त हुँदै जानुपर्ने अवस्था छ। यो एउटा अपर्च्युनिटी, तपाईँले भनेको अपर्च्युनिटी चाहिँ अहिले हामी एउटा यो पाइलट गरेर देखाउँदैछौँ। यो पाइलट भएर बाहिर निस्किएपछि चाहिँ यसले के गर्नुपर्छ भने यसले चाहिँ एक्सपान्ड गर्नुपर्छ भने हाम्रो हुन्छ।
4: तपाईँ खुला विश्वविद्यालयको एउटा प्राध्यापक भएको नाताले पनि यस्तो अब विश्वमा कसरी यो सूचना प्रविधि अगाडि बढ़िरहेको छ, नेपालमा कुन तहसम्म पुगेको छ, कस्ता कस्ता उत्पादनहरू भइरहेको छन्, हुन त विभिन्न फेस्टहरू पनि भइरहेको हुन्छ हामीले देख्छौ, कस्तो छ यो चेन्ज चाहिँ अथवा समानान्तर छ कि के छ?
3: जुन पहिलो क्याटेगोरीको उत्पादन गर्ने गर्न सक्ने क्षमताको हिसाबले हेर्यो भने चाहिँ एउटै ठाउँमा छ, एउटै लाइनमा छौ, प्यारलल छौ अथवा सँगै छौ भन्छु, प्यारलल पनि छैन। किन त्यसो भन्दैछु भने विदेशमा प्रयोग गर्ने ठूला इन्डस्ट्रीहरूले प्रयोग गर्ने ठूला ठूला सफ्टवेयरहरू यहाँका इन्डस्ट्रीले बनाउँछ। हेर्नुहोस् यहाँ अहिले हेर्नु भने 300, 400, 500, 600, 700 इन्जिनियरहरू भएका अथवा सफ्टवेयरहरू भएका कम्पनीहरू यहाँ बाँचिरहेका छन् र तिनले काम गर्यो भने हाम्रो यहाँ लोकल मार्केटको लागि होइन विदेशमा प्रयोग हुने सफ्टवेयरहरू बनाउने हो। यो हिसाबले टेक्नोलोजिकल स्ट्रेन्थको हिसाबले हाम्रा नेपालीहरूको कार्यकौशलता र उनीहरूको चाहिँ लेभल अफ एक्सिलेन्सीको हिसाबले हामी र विदेशीहरू एकै ठाउँमा छौं। केही कुरामा इनोभेसन उनीहरूमाथि के होला, रिसर्चका ठूला फण्ड हुन्छन्, इन्डस्ट्रीले ठूल्ठूला रिसर्चहरू उनीहरूले हेर्छन्, प्याटेन्टहरू निकाल्ने भन्ने कुरामा भने होइन, मैले सफ्टवेयर डेभलप गर्नेवाला जुन ठाउँ छ त्यसमा हामी एउटै लाइनमा छौं। अब फरक कहाँ छ, मैले अहिले भर्खरै जोडे, जस्तो इनोभेसन गर्ने कुनै नयाँ कुरा, नयाँ सोच, नयाँ खालका चाहिँ त्यो प्याटेन्टहरू, इन्टेलेक्चुअल प्याटेन्टहरू रजिस्टर गर्ने अनि त्यसबाट चाहिँ रोयल्टीहरू लिने खालका लेभलमा हामी पुग्न सकेका छैनौ। किनभने त्यस्तो चाहिँ सामान्यतया कहाँ हुन्छ भन्दाखेरि ल्याबोरेटरीमा हुन्छ। त्यो ल्याबोरेटरी भनेका कि युनिभर्सिटीका ल्याब हुन्छन् कि कम्पनीका ल्याब हुन्छन्, प्रयोगशाला, जसमा के त भन्दाखेरि लाखौं करोडौं डलर खर्च गरेर त्यहाँ चाहिँ प्रोफेसरहरूलाई साइन्टिस्टहरूलाई के गरिन्छ, काम दिइन्छ अथवा यो आविष्कार गर्ने अथवा अनुसन्धान गर्ने ठाउँमा लगाइन्छ अनि त्यसकै आधारमा त्यो 5 वर्ष, 7 वर्ष, 10 वर्ष दौरानमा केही निस्किन्छ। त्यो एउटा बाटो हो, त्यसमा हामी पछाडि छौँ। तेस्रो भनेको जस्तो जुन इन्डस्ट्री वहाँ हो त्यहाँको इन्डस्ट्रीले जे जे एडभान्समेन्ट गरिरहेछ त्यो हामीले गर्न सकेका छन् कि हामी त्यो इकोनोमी त्यो लेभलको छैन, प्रयोग गर्ने हिसाबमा हामी कम्छौँ, उनीहरू अगाडि छन् हामी त्यसलाई पछ्याइरहेका छौँ, डेभलप गर्ने लेभलमा हामी सँगसँगै छौँ, हामी क्यापेबिलिटी हामी उस्तै छ, अब अलिकति इनोभेटिभ र तपाईँका प्याटेन्टहरूमा उनीहरू अगाडि छन् हामी पछाडि छौँ
4: भनेपछि। अनि यसमा यो दक्ष जनशक्ति चाहिँ कस्तो छ हाम्रो नेपालमा?
3: नेपालमा वार्षिक रूपमा करिब करिब आइटी आईसीटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छ, भनेको जुन अघि मैले भनेका सबै विधाका आइटी आईसीटी नै लिएर निस्केका ग्रेजुएट्सहरू, भनेपछि के त 10-15 हजार ग्रेजुएट्सहरू निस्के। त्यो 10-15 हजार ग्रेजुएट्सहरू मध्ये 20-30% कहाँ जान्छन्, विदेश जान्छन्। 10 हजार लिनु भने 3 हजार विदेश जान्छन्, 7 हजार भागेर राख्छ। अनि त्यो 7 हजार मध्येको एउटा कुरा, एउटा अहिलेको एउटा विडम्बना भन्छु, अघि विभिन्न कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्केको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने र आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40%, बाँकी 60% जुन छ जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ, इन्डस्ट्री रेडी हुन्छन्। सो मैले ठ्याक्कै हिसाबमा भन्नुपर्दा तपाईँ 10 हजार ग्रेजुएट निस्किने हो भने इन्डस्ट्रीलाई चाहिने ग्रेजुएट चाहिँ 2 हजार हुन्छन्, 20% तत्कालै हुने, किन बाँकी 2 हजार विदेश जान्छन् अनि बाँकी 6 हजारलाई मलाई पाँच छ महिनाको तालिम लिनुपर्छ।
4: हामी फेरि अलिकति यो नेपालमा काठमाडौँ केन्द्रित भयौँ, काठमाडौँ उपत्यका बाहिर चाहिँ कस्तो छ यसको फिल्ड चाहिँ?
3: काठमाडौँ केन्द्रित हामी भयौँ अथवा त्यो जुन समयको माग त्यस्तो भइदियो। अब तपाईँलाई एकदमै नडाटी भन्नुपर्दाखेरि काठमाडौँ बाहिर ठूला आइटी इन्डस्ट्री आइसिटी इन्डस्ट्री छैनन्। छैनन् किनभने दुईटा कारणले, एउटा चाहिँ त्यहाँ ग्रेजुएट्सहरू छैनन्, अघि भनेका जनशक्ति चाहियो नि त काम गर्नलाई होइन, त्यो किनभने पपुलेसन कम छ। जस्तो काठमाडौँ त हामी झनै झनै 40-50 लाखको पपुलेसन छ र पो हामीले त्यो जनशक्ति पाइरहेछौँ, यहाँका इन्डस्ट्रीले मान्छे पाइरहेछन्। अब तपाईँ अरू सहरमा, अलिक साना सहरहरूमा, काठमाडौँ बाहिरका सहरहरूमा तपाईँले चाहिँ 100 जना आइटी ग्रेजुएट्सहरू टिकाएर राख्छु, एउटा हट्यो भने पनि अर्कोलाई म रिक्रुट गरेर जान्छु भन्ने कन्फिडेन्स एउटा चाहिँ भनौँ न अहिले भन्दा त्यसको चाहिँ भयो एउटा इन्डस्ट्रियलिस्टलाई अथवा एउटा अन्टरप्रेनरलाई एउटा कम्पनीको चाहिँ लगानीकर्तालाई त्यति कन्भिन्स भएन भने त उसले त्यहाँ कम्पनी खोल्ने। त्यसको हिसाबले मैले एकदम खुलेर भन्नुपर्छ तपाईँसँग, मैले काठमाडौँ बाहिर पनि जस्तो पोखरा, वीरगंज, नारायणघाट, बोटवल अनि त्यसपछि पूर्वमा विराटनगर, दमक, यस्ता ठाउँहरूमा छिटपुट रूपमा छन् केही केही सामान्य कम्पनीहरू, 10-20 जना 20-25 जनाका म्यान पावर भएका त्यस्ता चाहिँ जनशक्ति भएका कम्पनीहरू केही केही छन्। तर हामीले त्यहाँ अलिक ठुलो स्केलको चाहिँ भेटेनौँ, हामीले सबैतिर एक किसिमले हिँडिसकेका छौँ, हेरिसकेका छौँ, त्यहाँभन्दा ठुलो स्केलमा चाहिँ भेटिएनौँ।
4: देशको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको कति हिस्सा छ?
3: कम्प्रिहेन्सिभ स्टडी त्यस्तो भएको छैन, एक ठ्याक्कै यति छ भन्नलाई। हामीले 1-3 वर्ष अगाडि नासा आइटी, आइडिएस लगायत हामी केही संस्थाले यसमा काम पनि गरेका थियौँ। त्यतिखेर हामीले 66 मिलियनको हाराहारीको एउटा आँकडा निकालेका थियौँ होइन, अनि अहिले चाहिँ त्यो अराउन्ड 3 इयर्स हाराहारीमा यो चाहिँ कम्तीमा पनि डबल भएको हाम्रो चाहिँ अर्को एउटा प्रेडिक्सन छ। त्यो हिसाबले हामी आज 1 बिलियनको हाराहारीको अर्थतन्त्रले उकटेको हाम्रो तथ्याङ्कको हिसाब गर्दाखेरि, तर साँच्चै बजारमा एक एक गरी हिँड्दै गयौँ, त्यो पनि हामीले सबै भ्याएका थिएनौँ, भ्याउन सक्दैनौँ, एक्सटेन्सिभ सर्वे गाह्रो छ, सबैले फेरि खुलेर भन्दा पनि भन्नुहुन्न, किन यस्ता सर्वे कति कमाई भइरहेछ, कति आमदानी भइरहेछ भन्ने कुरा मान्छेले त्यति सहजै खुल्न चाहँदैन पनि। अनि त्यो हिसाबले चाहिँ हाम्रो सूचना प्रविधिले देशको अर्थतन्त्रमै चाहिँ एकदमै राम्रो टेवा दिइरहेको छ भन्ने कुरामा, नम्बर छोडिदिनुहोस्, पर्सेन्टेज छोडिदिनुहोस् एकदिन, तर राम्रो छ भन्ने कुरामा अर्को कुनै शङ्का रहेन, नम्बर वान। नम्बर टू, यो कुरा अघिल्लो जुन चुनाव भयो त्यसलाई तपाईँका प्रमुख राजनीतिक दलका सबैका त्यो वाचापत्र, घोषणापत्र जे जे भनेर हेर्नुहुन्छ कि सबैमा सबैले सूचना प्रविधि प्रमुख एउटा आधारको रूपमा बनाएका थिए। दोस्रो
4: डिजिटल अर्थतन्त्र नै भन्ने आएको
3: हो, अनि अहिले ठ्याक्कै त्यसको अहिले भर्खरै पनि जुन सरकारको निजता कार्यक्रम आयो त्यसमा सूचना प्रविधिलाई चाहिँ त 4 वटा रणनीतिक क्षेत्र मध्ये सूचना प्रविधि पनि रणनीतिक क्षेत्र हो भनेर भनिएको छ। यसरी हेर्दाखेरि सूचना प्रविधिले पक्कै पनि नेपालको अर्थतन्त्रमा प्रमुख भूमिका खेलेको छ र आगामी दिनमा त्यो अझै बढ्दै जाने कुरामा चाहिँ डाउट रहेन।
4: सरकार स्तरको प्रयोग चाहिँ कस्तो छ?
3: होइन, राम्रो छ। म त तपाईँले आज हेर्दा जस्तो सरकारी कुरा गर्नुभयो, मैले 2005-06 नेपालका नगरपालिकाहरूमा करको क्यालकुलेसन गर्ने सफ्टवेयर निर्माण गरेको मान्छे हो म। हामीले त्यतिखेरै जुन कम्पनीसँग आबद्ध भएर हामी काम गरिरहेका छौँ, 2008 डेटा हेर्नुहुन्छ भने त्यतिखेर 58 नगरपालिका थिए, 58 नगरपालिका मध्ये झन्डै झन्डै 42 नगरपालिकाले कुनै न कुनै सफ्टवेयर प्रयोग गरेका थिए। त्यो बेर बेस एकदम स्ट्रङ बनेको। आज तपाईँले करको सिस्टम हेर्नुहोस्, आईआरडीको होइन, अन्तर्राष्ट्रिय विभागको ऊ हेर्नुहोस्, मजाले चलेको छ। मालपोतको हेर्नुहोस्, मजाले चलेको छ। तपाईँको यो नक्सावाला जुन सर्वे डिपार्टमेन्ट छ, नापी, मजाले चलेको छ। नागरिकता नेसनल आइडी छ, त्यो चलेको छ, पासपोर्ट चलेको छ। अहिले तपाईँ जुनसुकै कार्यालयमा जे गर्न जाने भन्नुहुन्छ, विद्युत प्राधिकरणदेखि नेपाल टेलिकमसम्म जहाँ जानुभयो भने के त भन्दाखेरि यो प्रयोगमा भएको छ। यो हिसाबले नेपालमा सरकारी कार्यालयहरू एकदम वान अफ द अर्ली एडप्टर्स अफ टेक्नोलोजी हो, राम्रोसँग प्रयोग भएको छ। अब मात्र त्यहाँ ग्याप के छ भने ती टेक्नोलोजीहरू चाहिँ एकअर्कासँग बोल्दैनन्, इन्टर अपरेबल छैन, ती सिलोजमा छन्, त्यसका चाहिँ स्केलेबिलिटी बढाउने गर्नलाई गाह्रो छ, यसका अरू पक्ष चाहिँ छन्, तर प्रयोग राम्रो भएको छ।
4: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm...
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
9: हुन्छ, धन्यवाद।
4: हामीले यो सूचना प्रविधिको बारेमा कुराकानी गर्यौं, विश्व स्तर र हाम्रो स्तर पनि के छ, कसरी हामी काम गरिरहेछौं भनेर पनि कुराकानी गरिरहेका छौं। साथसाथै रोजगारीका कुरा, यसका पढ़ाईका कुराहरू पनि गर्यौं। यो साइबर सुरक्षा, एआई र डेटा साइन्स हामीले प्रयोग पनि गरिरहेका छौं। अझ विशिष्टकृत यो साइबर सुरक्षा, एआई र डेटा साइन्स लन्च गरेर विद्यार्थीमा चाहिँ पुर्याउने एउटा परिकल्पना गरेर केही कार्यक्रमहरू पनि आएका छन्, यसको बारेमा बताइदिनुहोस् न।
9: अब टेक्नोलोजी अगाडि बढ्यो, अगाडि बढ्दै जाँदाखेरि यो एआई आर्टिफिसियल इन्टेलिजेन्स भन्ने टेक्नोलोजी चाहिँ करिब करिब सन् 1950 हारारी आएको, आउन चाहिँ यसको जन्म चाहिँ त्यतिखेरै भएको, 75 वर्ष पुरानै हो टेक्नोलोजी चाहिँ। तर के भने अहिले विगत 5-6 वर्षमा यो आर्टिफिसियल इन्टेलिजेन्स एआई भन्ने डोमेनमा जति प्रगति भयो त्यो अगाडिको 60-70 वर्षमा नभएको प्रगति भयो। त्यो हिसाबले अहिले यतिखेर आएर एआईमा व्यापक प्रगति भयो। अनि एआईमा प्रगति हुनको लागि दुईटा चीज रहे, एउटा चाहिँ प्रशस्तै डाटाहरू तथ्याङ्कहरू खेल्न सक्ने क्यापेबिलिटी बन्यो, त्यसका चाहिँ मोडलहरू बने, टुलहरू बने, र त्यसलाई ठेक्ने गरी चाहिँ हार्डवेयर इन्फ्रास्ट्रक्चर पनि बन्यो। भनेपछि अब के हो भने भएभरका सबै डेटाहरूलाई एक ठाउँमा राखेर त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको खालको नतिजा तुरन्तै दिन सक्ने मोडल तयार भए, त्यसका हार्डवेयर सफ्टवेयर दुईटै तयार भए, त्यसलाई एआई बन्यो। एआई बन्यो है, अब सिधै एआईको पाटो सिध्यो। अब यो सँगसँगै के भयो भने यो जुन डाटालाई प्रशोधन गर्ने, त्यो अघि भनेको प्याटर्न निकाल्ने, कुनै कुरा चाहिँ भविष्यवाणी गरिदिने अथवा भविष्यवाणी नभनौ प्रेडिक्सन गर्ने, अगाडि नै चाहिँ यस्तो हुन्छ भनेर भनिदिने, यो सबै टेक्नोलोजी के त डेटा साइन्समा छ। जुन डाटाको छुट्टै साइन्स भनौँ, अब हामीले फिजिक्स साइन्स पढे जस्तै डेटालाई मात्रै चलाउने एउटा विधा निस्क्यो, त्यसको नाम डेटा साइन्स भयो। जसले यो जुन डाटालाई नै प्रयोग गरेर काम गर्ने भयो नि त, अब सामान्य ल आज चाहिँ घाम लाग्ला कि पानी पर्ला भनेर हेर्ने कहाँबाट भन्दाखेरि माथि भूपग्रहबाट चाहिँ तस्विर खिचिन्छ बादलको,
3: उनके विभिन्न यहाँ भएका प्रेसर चाहिँ अरु अरु खालका चाहिँ यो के भन्छ ह्युमिडिटी यताउति सबै क्याल्कुलेट हुन्छ अनि त्यो क्याल्कुलेट गरेर प्रशोधन गरेर ल यस्तो यस्तो बादल यस्तो भयो भने चाहिँ यो चाहिँ अब पानी पर्ने समान हुन्छ भनेर भनिदिन्छ यो पाटो जुन यसो गर्ने भनेर थाहा छ अहिलेको त्यो डाटालाई प्रशोधन गरेर यो हुन्छ हुँदैन भन्ने काम चाहिँ डेटा साइन्सले काम गर्यो अब एआईले डेटा साइन्सलाई चाहिँ प्रमोट गर्यो अथवा चाहियो यो सबै हुँदाखेरि के भइदियो भने भएभरका सबै डाटा एक ठाउँमा आइसकेपछि त डाटा त के हो सम्पत्ति भयो अब डाटाको आधार हुने हो नि त सबै कुराहरू अब अहिले भएका वार पनि डेटाको आधारमा कसैलाई मार्नु पर्यो डेटाको आधारमा कसैलाई उठाउनु पर्यो डेटाको आधारमा सबै कुरा डेटाको आधार हुनु भयो भने शक्तिशाली भयो डेटा अनि सबै त्यो त डेटा शक्तिशाली भएपछि अब के गर्ने भयो त भने यो डेटामा मसँग डेटा भए हुन्थ्यो भन्ने चाहिँ धेरै हुने भयो किन डेटाले पैसा कमाउँदैछ डेटाले प्याटर्न निकाल्छ प्रेडिक्ट गर्छ अनि त्यसको आधारमा पैसा कमाइन्छ त्यो त देखियो भनेपछि अब डेटालाई त्यो तथ्याङ्कलाई आफ्नो बनाउन खोज्ने चाहिँ मान्छेहरू भए जुन चाहिँ के त जसले दुःख गरेर डेटा ल्याएछ त ल्याइहाल्यो जसले दुःख गरेका छन् अर्काको चोर्न खोज्ने भयो अनधिकृत रूपमा डेटा लिन खोज्ने भयो भनेपछि अर्काको डेटा चोर्न खोज्ने भनेपछि हामीसँग के आयो त भन्दाखेरि यहाँनिर डेटाको रिस्क आयो भनेपछि साइबर क्राइमहरू हुने भए चोरी हुने भए त्यो रोक्ने टेक्नोलोजी चाहिँ के भयो त साइबर सेक्युरिटी भयो अनि त्यो भएको हुनाले यो तीनवटा जुन अहिले तपाईँले राइटली दिनुभयो डेटा साइन्स एआई र साइबर सेक्युरिटी यो चाहिँ अबका दुनियाँमा जति तपाईँ डेटा साइन्स र एआईको चाहिँ बढोत्तरी हुँदै जान्छ जति यिनीहरू राम्रा हुँदै जान्छ जति तगडा हुँदै जान्छन् जति यिनीहरूले चाहिँ बढीभन्दा बढी आफ्नो भ्यालु बढाउँदै जान्छन् त्यति के त भन्दाखेरि त्यो हेरेर त्यसलाई अनधिकृत रूपमा प्रयोग गर्ने चाहिँ जमात पनि बढ्दै जान्छ अनि त्यो रोक्नको लागि मलाई चाहिँ सिपाही चाहियो भनेपछि त्यो सिपाही वाला जुन टेक्नोलोजी तपाईँले अहिले साइबर सिक्युरिटी हुनु त्यसको पनि स्कोप चाहिँ बढ्दै गयो भनेपछि यो जुन तिनवटा चिज भनेका अहिलेका दुनियाँमा एकदम चाहिने खालकै टेक्नोलोजी चाहिँ भएन
4: अब त मानिसको गोपनीयता माथिको हक पनि कता कता खोसिने हो कि भन्ने एउटा चुनौती समस्या देखिएको छ नि
9: राइट भन्नुभयो तपाईँले गोपनीयता डाटा प्राइभेसीको कुरा जुन छ अब यो मान्छेका विभिन्न आफ्ना यो चाहिँ व्यक्तिगत सूचना हुन् व्यक्तिगत चाहिँ तथ्याङ्क हुन् अनि यो चिज चाहिँ कहीँ कतै दिनलाई कसै मेरो चाहिँ कन्सेन्ट चाहिन्छ अथवा मेरो चाहिँ अनुमति लिनुपर्छ अनि मात्र दिइन्छ भनेर डेटाहरूलाई क्लासिफाई गरिएको हुन्छ कुनै पनि देशले क्लासिफाई गर्छ त्यो देशले क्लासिफाई गरेपछि त्यो देशभित्र भएका सबै इन्टिटीहरूले के गर्नुपर्छ भने जुन जुन कुरा चाहिँ कन्सेन्ट बिना काहीँ नलिने प्रयोग नगर्ने नहेर्ने भनेको छ त्यो चाहिँ हेर्न पाइँदैन यति कुरा करिब करिब राखेर डेटा प्राइभेसी एक्ट बनेको छ अब के छैन भने यो डेटा प्राइभेसी एक्टमा टेकेर हामीले चाहिँ संरचना जुन छ त्यो संरचना बनाउनु पर्यो नि त अब मलाई मेरो तथ्याङ्क इभन सरकारले भने के कहाँ प्रयोग गरिरहेको छ केमा प्रयोग गरिरहेछ त्यो प्रयोगमा मलाई जानकारी दिएको छ कि छैन भन्ने राइट हुन्छ कि मसँग उसले मलाई जानकारी दिनुपर्छ त्यो कुरा पनि हामीलाई भएको छैन भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रूल बाई ल बाई पोलिसी वी ह्याभ पोलिसी इन्ट्याक्ट त्यसमा केही चेन्ज गर्नुपर्ला ठिक छ त्यो चेन्ज गर्नुपर्छ समयअनुसार त्यसलाई अपडेट गर्दै जानुपर्छ एमेन्ड गर्दै जानुपर्छ भनेपछि लिगल प्रोसेस इन्ट्याक्ट छ प्राइभेसीमा त्यहाँ प्रब्लम छैन तर अपरेसनली त हामीले देखिरहेका छौँ जस्तो विभिन्न खालका डेटा त आइरहेछन् चुइरहेछन् ओ चुइनको एउटा कुरा अघि तपाईँले साइबर सेक्युरिटी यही जोड दिन्छु कि चुइनको एउटा कुरा भनेको मैले डेटा तथ्याङ्क चाहिँ भएको छैन भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रूल बाई ल बाई पोलिसी वी ह्याभ पोलिसी इन्ट्याक्ट त्यसमा केही चेन्ज गर्नुपर्ला ठिक छ त्यो चेन्ज गर्नुपर्छ

0: चाहिँ राम्रोसँग लाइन, त्यहाँ गार्ड राखिन, सुरक्षित बनाइन भने त अर्को आएर के गर्ने भयो, लानी भयो, चोर्नी भयो। अनि त्यो चोरले चाहिँ के गर्छ भने जहाँ डेटा राख्यो उसलाई भन्छ, ए म सो त्यो रुखा त यहाँ आयो कि मलाई पैसा देऊ, होइन भने म त्यो सार्वजनिक गरिदिन्छु भन्छ। अनि उसले पैसा दियो अरे भने त त्यहाँ नेगोसिएट भयो, काम भयो, त्यो फिर्ता गर्यो अथवा उसले डिलिट गर्यो, नत्र भने के गरिदियो भने उसले सार्वजनिक गरियो। यही सार्वजनिक गरेको हुनाले हाम्रा कतिपय पासपोर्टहरू, हाम्रा व्यक्तिगत विवरणहरू, अलि अस्ति चाहिँ एउटा इन्जिनियरिङ विद्यार्थीहरूको सबै डेटाहरू यो डाटोमा कहाँ कहाँ सबैतिर छपासुलो भएको न्युज आते। भनेपछि यसरी जसले डेटा अरूको डेटा कलेक्ट गर्ने हो, कलेक्ट गर्ने मान्छेले त्यो डेटाको सुरक्षा गरेर त्यहाँ चाहिँ डेटाको प्राइभेसी गोपनीयताको हक कायम हुने गरी त्यसलाई राख्ने दायित्व पनि हुन्छ। त्यो दायित्वहरूमा हामी अझै अलिकति अवेरनेस पुगेको छैन। त्यो कतिपय अवस्था चाहिँ जस्तो इभन म अघि त्यहाँ तलबाट माथि आएँ, मैले चाहिँ त्यहाँ कन्ट्याक्ट डिटेल हेरेँ, त्यहाँ सबैको फोन नम्बर थियो के। अब त्यो फोन नम्बर मैले लिएर मिसयुज गर्न सक्छु नि त, उदाहरणको लागि भने चाहिँ मैले फोन नम्बर नराखेँ, आजकल म फोन नम्बर राख्दिनँ कहीँ पनि, अनलेस नेसेसरी मलाई बरु कार्ड दिन्छु कसैलाई चाहिन्छ भने फोन नम्बर दिन्न कसैलाई। भने चाहिँ के भने हामीले डेटा लिइसकेपछि त्यो डेटा साँच्चै के लिइरहेछौँ, म त्यसको प्रयोजन के हो, त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु, कसरी सुरक्षित गर्छु, कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ हाम्रा सबै इन्डस्ट्रीहरूमा एउटा पोलिसी नै आवश्यक हो। डेटा पोलिसी, डेटा चाहिँ म्यानेजमेन्ट पोलिसी, प्राइभेसी पोलिसी हामीले बनाएर इम्प्लिमेन्ट गर्न जरुरी छ।
1: म ठ्याक्कै यो साइबर सेक्युरिटी, साइबर सुरक्षाको बारेमा कुराकानी गरिरहँदा नेपाल प्रहरीमा सबैभन्दा बढी उजुरी अहिले कुनै देखिन्छ भने साइबर सुरक्षाको छ। उहाँहरूलाई एकदमै हम्मे हम्मे छ, उहाँहरूले त्यो सल्भ नै गर्न सक्नु भएको छैन, उहाँहरूले के गर्ने यस्तो अवस्थामा चाहिँ?
0: अनि देखिरहेछु विगत चार वर्षदेखि डबल हुँदै गइरहेको छ। मैले पनि तथ्याङ्क हेरिरहेको छु, सिआइबीको तथ्याङ्क हेर्दाखेरि अब त डबलले पनि, यो वर्ष त डबलले पनि अहिले डबल भइसक्यो। वास्तवमा पोहोरको तथ्याङ्क हेर्दाखेरि अहिले 26 अहिले आधी उधीमै उहाँहरूको पोहोरको डबल भइसक्यो। यो हेर्दा फोरफोल्ड हुने सम्भावना छ, उजिरको चाङ तपाईँले सही भन्नुभयो, त्यो देखिन्छ। उहाँहरूको अब दुईटा कुरा भयो, एउटा चाहिँ के हो भने त्यहाँभित्रका आफूलाई इक्विप गर्नु पर्यो, आफूलाई त्यो म्यान पावर बढाउने कुराहरू, त्यहाँभित्रका पनि क्षमता अभिवृद्धिका ऊहरू बढाउनु पर्नेछ, एउटा त त्यो पाटो भयो। अर्को भनेको अब चोर बढ्यो भनेर पुलिस मात्रै बढाएर हुँदैन, कहाँनिर हान्नु पर्यो भने चोर किन बढ्यो भने घर सुरक्षित नभएर बढ्यो। भनेपछि अब के त भन्दाखेरि मेरा घर सुरक्षित गर्नुपर्छ भन्ने कुरा पनि के त भन्दाखेरि घर मालिकले हेर्नु पर्यो। भनेपछि मैले अघि भने अवेरनेस हामीले जेनेरेट गर्नु पर्यो नि, मान्छेलाई चाहिँ यस्तो होइ भनेर शिक्षित बनाउनु पर्यो, दीक्षित बनाउनु पर्यो कि तथ्याङ्क यसरी राख्ने, यसरी सुरक्षित गर्नुपर्छ, यस्तो तथ्याङ्क राख्नै पाइँदैन, यस्ता यस्ता कुरा चाहिँ यो तरिकाले यसलाई चाहिँ दुई फोल्ड गरेर तीन फोल्ड गरेर यसलाई चाहिँ इन्क्रिप्ट गर्यो भने कसैले नबुझ्ने भाषामा चाहिँ पोइन्ट गरेर डेटा राख्नुपर्छ। यी सबै कुराहरू चाहिँ बिस्तार मान्छेलाई अवेर पनि गराउनुपर्छ र यतापट्टि चोर दोष लाउनु थैलीको चाहिँ ऊ गाँठो राम्रो पार्नु भन्छ नि, त्यही तरिकाले हामीले उतापट्टि त यो कहिले पनि रोकिँदैन, यो संसारमा यहाँको मात्रै होइन संसारभरिको प्रब्लम हो। अहिले यो चाहिँ साइबर सम्बन्धी क्राइमहरू बढिरहेछ, जापानीको बढिरहेछ, त्यो चिज रोक्नलाई एउटा काम त्यही गर्नु छ। अहिले सफिसियन्ट छैन, त्यसको मतलब अहिलेको हाम्रो चाहिँ संरचना सफिसियन्ट छ भने होइन, त्यहाँ संरचना सफिसियन्ट छैन, उहाँले थप काम गर्नुपर्ने, प्राविधिक रूपमा उहाँहरू इक्विप हुनुपर्ने, अरू धेरै कुराहरू छन्, त्यहाँ म्यान पावर बढाउने, स्किल बढाउने, टेक्नोलोजी भित्राउने कुरो त्यहाँ ल्याउनु पर्यो। सँगसँगै हामीले चाहिँ साना साना विद्यार्थीदेखि लिएर स्कूल लेभलदेखि नै साइबर सुरक्षा सम्बन्धी अवेरनेसका प्रोग्रामहरू ल्याउनु पर्यो, साइबर सेक्युरिटी डेटा प्राइभेसीका कुराहरू त्यहाँ कोर्सहरूमा इम्बेड गर्नु पर्यो। कम्पनीमा भारी पुस्ता सुरक्षित भयो नि त, त्यहाँबाट हो नि त हामीले गर्ने। अनि त्यसपछि बाँकी चाहिँ कर्पोरेट हाउसहरूमा अथवा हाम्रा अर्गनाइजेसनहरूमा डेटा पोलिसी, डेटा प्राइभेसी र तपाईँको साइबर सेक्युरिटी सम्बन्धी के त अवेरनेस लिएर पोलिसी लिएर आएर इम्प्लिमेन्ट गरेर त्यसको अडिट गर्ने मेकानिजम
1: पनि हुनु पर्यो, हामीले प्रयोग गरिरहेका छौँ। यदि यो एआई सूचना प्रविधि आईटी क्षेत्र यो प्रयोग गरिरहँदा गलत निर्णय भयो भने अथवा यो सही हो कि गलत भनेर चाहिँ हामीले कसरी भेरिफाई गर्ने, एउटा यो विश्वसनीयताको कुरो पनि उठिरहेको छ नि अहिले सूचना प्रविधि प्रयोग गरिरहँदा।
0: प्रविधि जोस्ताउन सकिँदो रहेछ, त्यहाँ कारवाही गर्ने मेकानिजम छैन, त्यही भएर यो अहिले तपाईँ चाहे एआई भन्नु
1: जिम्मेवारीको
0: हो, अकाउन्टेबल चाहिएको हो भने कोही एउटा व्यक्ति अकाउन्टेबल। त्यही भएर हामी भन्छौँ कि तपाईँले त्यो कुनै एउटा सफ्टवेयरले तपाईँलाई यो गर भनेर भनेको छैन। उदाहरणको लागि यो घटनै घटेको छ, तपाईँलाई म भनिदिन्छु, अलिक अगाडि हो, कुनै एउटा देशमा कुनै अर्को देशले, मैले देश अमुक राखेँ, अर्को देशले छेप्यास्त्र प्रयोग गर्यो भनेर एआईले तपाईँलाई त्यहाँ भन्यो।

0: अलिकति उभाएन उसले मलाई पठाउनु भयो त यतिवटा पठाउनु पर्ने यहाँ पठाउनु पर्ने यहाँ मलाई यसरी धस्ताउनु पर्ने पठाउनु पर्ने अब सिस्टमले भन्यो सेन्ड गर एट्याक भयो तैँले चाहिँ तेरो आफ्नो छोड्दै भनिसक्यो उसले अहिले उसलाई त्यही भन्यो सिस्टमले त्यही भन्यो ऊ एकछिन सोच्यो एकछिन होल्ड गर्यो एकछिन आफ्नो बुद्धि लगायो त्यो त होइन यसो गर्नु हुँदैन भनेर उसले अलिकति सोचेर उसले त्यो होल्ड गरेका थियो पछि हेर्दाखेरि के त त्यो त्यो सिस्टम चाहिँ फेल रहेछ त्यहाँसम्म बग रहेछ भनेपछि के हो भने यहाँनिर कुनै पनि एआई प्रविधि प्रयोग गर्दाखेरि अथवा कुनै पनि टेक्नोलोजी किन एआई मात्रै तपाईँ यसरी हेर्नुहोस् एमआरआई भनौँ न सामान्य एउटा एमआरआई सिटी स्क्यान हेर्दाखेरि तपाईँलाई चाहिँ भित्र एउटा स्टोन देखियो भनेर भयो एकछिनलाई अनि त्यसपछि डक्टरले हतारपत्त अपरेट गर्यो भित्र स्टोनै रहन्छ भनेपछि त्यहाँनिर डिसिसन गर्ने त सर्जन हो नि त मलाई असिस चाहिँ टेक्नोलोजीले गर्छ तर ह्युमन इन द सेन्टर हुन्छ नै त्यो भनेर रेस्पोन्सिबल चाहिँ त्यो प्रविधि प्रयोग गरेर जसले यो काम गर्यो जुन निर्णय लियो त्यसले जे क्षति भयो या फाइदा भयो त्यसको अकाउन्टेबल भनेर चाहिँ त्यो एक्सन गर्ने या गराउने चाहिँ अकाउन्टेबल त्यो भएको हुनाले पनि तपाईँले फुल्ली एआईलाई ट्रस्ट गर्नु हुँदैन फुल्ली सिस्टमलाई ट्रस्ट गर्नु हुँदैन यसले तपाईँलाई सहयोग गर्छ तपाईँसँग त्यो क्षेत्रको के हुनुपर्छ डोमेन नलेज हुनुपर्छ त्यो क्षेत्रको तपाईँलाई विशेष नलेज भएन भने तपाईँले रङ डिसिजन लिनुहुन्छ किन तपाईँलाई थाहा होइन उसले जे भने त्यही भनिदिनु भयो तपाईँ त्यो क्षेत्रको विज्ञ भएर अनि त्यो विज्ञता भएको क्षेत्रमा चाहिँ ए या अन्य कुनै टेक्नोलोजीको चाहिँ सहयोग लिनुभयो भने बल्ल तपाईँ के त इफिसियन्सी बढेर तपाईँले त्यसलाई सही तरिकाले प्रयोग गर्नुभयो तपाईँले अरूलाई दोष लाउन मिल्दैन
1: हो हामीले पनि प्रयोग गर्छौँ हामीले पनि समाचार कक्षमा एआई प्रयोग गरिरहेको छौँ अहिले पछिल्लो पटक तर आफूलाई थाहा चाहिँ हुनु पर्दो रहेछ थाहा भएन भने चाहिँ उसले गलत सूचना दियो भने त्यो जानी भयो
0: जानी भयो त तपाईँको हेर्नु न कस्तो यो एआई एउटा यस्तो छ अहिले त यो एकदम एकदम बढी वफादार छ क्या यो बढी वफादार छ के उसले तपाईँलाई सकेसम्म चाहिँ के गर्छ भने रङ इन्फर्मेसन दिनै चाहन्छ कि कुनै बेला के भनिदिन्छ भने ल यताउति गर्यो तपाईँलाई चाहिँ कुरा गर्दै गर्दा एक ठाउँमा चाहिँ अब के गरिदियो भने उज्यालो नेटवर्कको चाहिँ भैँसेपाटी कार्यालय अनुसार भनिदियो कि मलाई उज्यालो नेटवर्क कहाँ छ भने थाहा भएन उसले के गर्छु त त्यही चिज पत्यार लेखिदिन्छु नि त तर तपाईँ त्यो क्षेत्रको जानकार हो तपाईँलाई के छ उज्यालो नेटवर्कको चाहिँ ऊ भैँसपाटी छैन त्यही भएर सूचना गलत हो मैले यो सूचना चाहिँ डिस्कार्ड गर्नुपर्छ भने तपाईँले थाहा पाउनुहुन्छ हो त्यो भएको हुनाले के त यो अलिक बढी हेलुसिनेट गरिदिन्छ क्या एआईले त्यही भएर तपाईँलाई गलत सूचना पनि सही तरिकाले भनिदिन्छ एकदम ओभर कन्फिडेन्सका साथ भनिदिन्छ लजिकका साथ भनिदिन्छ तपाईँलाई पत्यौ पत्यौ लाग्ने गरी भनिदिन्छ त्यही भएर तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँले त्यसलाई थाहा पाउनुहुन्छ के लाउन सक्नुहुन्छ तपाईँ त्यो क्षेत्रको विज्ञ होइन भने सक्नुहुन्न त्यसो भएको हुनाले एआईलाई अन्धधुन्ध त्यो सिटामोल खाए जस्तो प्रयोग गर्नु चाहिँ भएन तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँको विज्ञताको क्षेत्रमा एआई प्रयोग गर्नुहोस् त्यसले तपाईँले धेरै माथि पुऱ्याउँछ फेरि
1: अब यो सबै काम एआईले गर्ने भएपछि यो पेसा कर्मीहरूले प्रविधि अनुसार आफूले अध्यावधिक गर्ने चुनौती चाहिँ कतिको छ
0: तपाईँ ह्युमन इन द सेन्टर तपाईँको भूमिका कहिले पनि तपाईँ भूमिका विहीन हुनै पाउँदैन होइन तपाईँले गर्ने निर्णय त जहिले पनि तपाईँको निर्णय हो त्यसैले तपाईँ भूमिका विहीन हुँदै हुँदैन तपाईँ जहिले पनि अकाउन्टेबल हो तपाईँले चाहिँ प्रविधि या एआईलाई प्रयोग गर्ने हो तर अब कहाँनिर भने अघि तपाईँले आफूले आफैलाई त्यहाँनिर चाहिँ इक्विप गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट है तपाईँले अब प्रविधिको प्रयोग गर्न सक्नु भएन जान्नु भएन एआईको प्रयोग गर्न सक्नु भएन जान्नु भएन भने तपाईँ जस्तै अर्को एउटा संचारकर्मी जसले यो सबै प्रयोग गर्न सक्छ उसले तपाईँको पेसा खाइदिन्छ एआईले त खाँदैन अर्को एकजना तपाईँ जस्तिकै व्यक्ति तपाईँभन्दा लेस कम्पिटेन्ट व्यक्ति होला जसले एआई प्रयोग गर्छ एआई प्रयोगपछि आफूले आफैलाई तपाईँभन्दा चाहिँ तीन गुणा बढी बलियो बनाउँछ अनि के गर्छ त द्याट पर्सन विच इज हाफ एज मेबी ट्यालेन्ट एज यु आर एज क्यापेबल एज यु आर विथ द हेल्प अफ एआई विल बिकम फोर टाइम्स एज क्यापेबल एज यु आर तपाईँ रिप्लेस हुनु त्यो भएर तपाईँले आफूले आफूलाई अध्यावधिक गर्न र आफ्नो क्षेत्रसँग सम्बन्धित यो जे पाए त्यही एआई सिकेर पनि काम छैन कि तपाईँको क्षेत्रलाई तपाईँको पेसालाई तपाईँको कामलाई जुन चाहिँ खालको चिज आवश्यक पर्छ त्यो सिक्नुहोस् र त्यसैबाट अगाडि बढ्नुहोस्
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। नेपालमा पनि यो प्रयोग विश्वमा भएपछि नेपालमा पनि स्वाभाविक रूपमा बढ़ी नै रहेको छ। अब सरकारले चाहिँ यसलाई कसरी ह्याण्डल गरेर लिएर जानुपर्छ, कस्ता नीतिगत चुनौतीहरू कस्ता छन्, अहिले कस्तो छ र यसलाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ?
0: हामी कहाँनिर छौँ भने प्रविधिहरू प्रयोग भएका छन् ती सबै के त यो टापु टापु टापु मिलेर बसेका छन्। मालपोतको एउटा टापु बनेको छ, नापीको अर्को टापु बनेको छ, पुलिसको अर्को टापु बनेको छ, नगरपालिकाको अर्को टापु बनेको छ, टापु टापु टापु टापु भनेर विभिन्न ठाउँमा चाहिँ आइआइडीको अर्को टापु होला, सबै टापुहरू छन् एक्जिट छन्, इन्ट्रेस्ट

0: अब अहिलेको सरकारको प्राथमिकरणमा के पर्नुपर्छ जस्तो लाग्छ भने यी टापुहरूलाई जोड्ने काम गर्नुपर्छ सबभन्दा पहिला। यी टापुहरू एकअर्कासँग कम बोल्छन्, सकेसम्म भाषै मिल्दैन यिनीहरूको, अनि यिनलाई के त भन्दा यिनीको बिचमा कनेक्टिभिटी चाहिन्छ। त्यसलाई चाहिँ यी टापुहरूले एकअर्कालाई सूचना र तथ्याङ्क आदान प्रदान गर्न सक्ने मेकानिजम एउटा जानुपर्छ पहिलो कुरो। त्यसको गर्नको लागि त्योभन्दा तल एउटा फाउन्डेसन लेयर भन्छ त्यसको, यसको फाउन्डेसन लेयरमा यो डीपीआई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर त्यो क्रिएट गर्नुपर्छ। त्यो भनेको मान्नुहोस् तपाईँको यो अहिलेको एनआईडी एउटा डीपीआई हो, यो एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर हो, किनभने यो एनआईडी सबैतिर जोडिएको हुन्छ। ट्याक्स पेयर आईडी जुन छ त्यो पनि एउटा एउटा यसको स्पेसलाइज आईडी हो। यस्ता चिजहरूले के त कनेक्ट गराउने काम गर्छ। त्यसपछि जब तपाईँ तलको डीपीआई बन्यो, टेक्निकल भाषामा इन्टर अपरेबिलिटी भन्छ, यी सिस्टमहरू एक आपसमा बोल्न थाले भने अब के त भन्दाखेरि डेटा एक्सचेन्ज पोलिसी चाहियो, मलाई तथ्याङ्कहरू एकले अर्कालाई आदान प्रदान साट्ने पोलिसी छैन क्या हामीसँग। त्यसलाई कतिपय कानूनी कतिपय व्यवहारिक रूपमा त्यहाँ काम गर्नुपर्ने छ। ती डेटा चाहिँ एकले अर्कालाई डेटा चेन्ज एक्सचेन्ज गर्ने पोलिसी चाहियो, अनि त्यति भइसकेपछि अब के त तपाईँको एकचोटि कुनै एक ठाउँ डेटाको ओनरसिप, त्यो डेटा कसको हो त, नागरिकताको तपाईँको नागरिकता डेटा कसको हो, ल्यान्डको डेटा कसको ओनरसिप हो, उद्योगको डेटा कसको ओनरसिप हो, त्यो डेटाको ओनरसिप पनि फिक्स गर्नु पर्यो। र डेटाको स्ट्यान्डर्ड भन्छ अर्को, कुन डेटा कस्तो गरी राख्ने हो त, तपाईँलाई मन लाग्यो तपाईँले एक किसिमले डेटा राख्नु, मलाई मन लाग्यो अर्को किसिमले राखे, त्यो डेटा कसरी राख्नुपर्ने हो त, नागरिकता नम्बर राख्दाखेरि कसरी राख्नुपर्ने हो, 1-2-3-4-5-6 राख्नुपर्ने कि 1-2-3-4-5-6 राख्नुपर्ने, एकदम साधारण कुरा के, हाम्रो त अब्लिकवाला छ नि धेरै नागरिकता त। यी डेटाका स्ट्यान्डर्ड भए, अनि त्यो स्ट्यान्डर्ड भइसकेपछि त्यो डेटा चाहिँ मसँग भएका तथ्याङ्कहरू त्यो डेटा स्ट्यान्डर्ड अनुसार बसेका छैन, डेटा क्वालिटी अलिकति टेक्निकल कुरा भयो। डेटाको चाहिँ तपाईँको तलपट्टि डीपीआई भयो, इन्टर अपरेबिलिटी, डेटा एक्सचेन्जको तपाईँको पोलिसी, डेटा स्ट्यान्डर्ड, डेटा क्वालिटी, यति कुरा भइसकेपछि अब तपाईँले अर्को एउटा पोलिसी छ अहिले उसमा पनि आएको छ, ओन्ली वान्स पोलिसी भने एकचोटि कुनै तथ्याङ्क तपाईँले नेपाल सरकारलाई दिनुभयो या काहीँ पनि दिनुभयो भने त्यही चिज बारम्बार काहीँ पनि दिनु पर्दैन। तपाईँले एकचोटि तपाईँको नागरिकता दिइसकेपछि त्यही नागरिकता तपाईँले हजारसम्म किन दिनु पर्यो, जुन नागरिक तपाईँको नागरिकता डिटेल कहाँ छ, गृह मन्त्रालयसँग छ अथवा तपाईँको चाहिँ सिडिओ कार्यालयमा छ, जसलाई तपाईँको नागरिकताको डिटेल चाहियो तपाईँको ब्याङ्कलाई भने त्यो ब्याङ्कले के गर्नु पर्यो, यस सिडिओ कार्यालय फलानाको नागरिकता नम्बर के हो मलाई दिए भनेर माग्नु पर्यो। त्यहाँभित्र चाहिँ के त अघि मैले भनेको डेटा एक्सचेन्ज र इन्टर अपरेट भनेको यो हो कि। यति कुरा भयो भने मानिलिनुहोस् इन्फ्रास्ट्रक्चर यो टेक्नोलोजीमा हाम्रा भित्र भएका यी सबै फ्रिक्सनहरू चाहिँ सिद्धेर जान्छ। त्यसपछि अरू अरू तरिकाले हामी हाम्रा डेटाका लिभरेज चाहिँ धेरै इजिली गर्न सक्छौँ।
1: यो पछिल्लो समय अब यसरी सूचना प्रविधिको प्रयोग भइरहँदाखेरि अब प्रयोगकर्ता आम नागरिकले यो सूचना प्रविधिलाई प्रयोग गर्दा के कुरामा ध्यान दिने मुख्य गरी?
0: त्यो कहिले काहीँ के हुन्छ भने सामान्य मान्छेलाई चाहिँ अब अगाडि बम छ, बम भएपछि म त्यो रातो काट्ने कि निलो तार काट्ने डिफ्युज गर्नलाई, तपाईँलाई त्यो सम्बन्धी नलेज छैन भने तपाईँ त्यो रातो काटे चाहिँ उठ्छ कि निलो काले चाहिँ उठ्छ थाहा छैन हेर्नुहोस्। त्यो भएर मैले अघि भनेका तिनवटा चार किसिमका युजर्सहरूमा हामीले म कुन क्याटेगोरीको युजर हो र मेरा सीमितता के हुन्, मेरा अस्मिता के हुन् हेर्नु पर्यो। जुन कुरा थाहा छैन त्यसमा चाहिँ सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, प्रयोग नगर्नु त भन्दिनँ म, सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो आफ्ना सीमितताहरू छन् एज अ युजरको कुरा चाहिँ, जुन मैले थर्ड क्याटेगोरीको युजरको कुरा अरे त्यहाँनिर। अर्को चाहिँ हामीले भनिन्छ नि जंगलमा चाहिँ जुन फल एकदमै एकदम रङ्गी चङ्गी छ, एकदम धेरै लोभ लाग्दो छ, त्यो चाहिँ विषालु हुन्छ, हुन सक्ने सम्भावना उच्च हुन्छ भन्छ कि। सो देयर आर लट अफ ट्र्याप्स, एकदमै लोभ लाग्ने ट्र्याप्सहरू हुन्छन्, बी अवेर अफ द ट्र्याप्स। त्यतिकै तपाईँलाई कसैले पनि फेभर गर्दैन, त्यस्ता कुराहरूमा तपाईँ जोगिनु पर्यो। जहाँ पाए त्यहीँ, जे पाए त्यही क्लिक गर्ने, यो फ्रीमा आयो, यो यसो गर्यो, तिमीलाई यस्तो अफर आयो, यस्तो आयो, त्यस्तो अफर खासै आउँदै आउँदैन। तपाईँले लट्री नै भनेको छ भने तपाईँलाई लट्री पर्दा पनि पर्दैन, भएर तपाईँ त्यहाँनिर अवेर हुनु पर्यो। काहीँ कसैलाई पत्याइहाल्नु भएन, एसएमएसमा मलाई विषय चाहियो मलाई पठाइदिनु भने तपाईँकै आफ्नै चाहिँ दाजुले, कजन ब्रदरले, या कोही चाहिँ मामाको छोराले होइन फुपूले पैसा माग्न सक्नुहुन्छ, नपत्याउनुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, कसैले केही भने त्यो पत्याइ नहाल्नुहोस्, समाचार पनि पत्याइ नहाल्नुहोस्, सूचना पनि पत्याइ नहाल्नुहोस्, डाउट गर्नुहोस्, अलिकति शंका गर्नुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, जे कुरा पनि भेरिफाई गर्नुहोस्, कसैलाई कुनै नम्बर भनिदिनु भन्नु पर्यो भने भेरिफाई गर्नुहोस् भनेपछि एउटा एकदमै ग्राम लेभलमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको चाहिँ यो चिल्ड्रेन एन्ड सिनियर सिटिजन हो, बच्चा र वृद्ध हो एकदम जहिले पनि भल्नरेबल भनेको। त्यो भएर अहिले चाहिँ अर्को एउटा पुस्ता जुन पैसाको लोभले नर्मली यो 25 वर्षभित्रका युवा युवतीहरू पनि उनीहरूलाई थाहा भइकन कुलतमा फसेका छन् जुन उनीहरूले त्यसको परिणति थाहै छैन। त्यो भएर कसैले ल तपाईँको ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ त्यहाँबाट तपाईँले चाहिँ यति रुपियाँ राख्नुहोस् अनि मलाई यति दिनुहोस् भनेको कुरालाई तपाईँले त्यतिकै यो मैले पैसा पाइहालेँ इजी मनी पाएँ भने नलिनुहोस्। यस्ता प्रशस्तै अवेरनेस गर्ने सामान्य चिजहरू छन् जुनको जसले अर्को एउटा एपिसोड खान सक्छ। तर एउटै उसमा चाहिँ के हो भने जुन कुरा तपाईँ स्योर हुनुहुन्न त्यो कुरा नगर्नुहोस्। सबभन्दा सहज चाहिँ त्यो गर्नुपर्ने चाहिँ त्यो।
1: केही कुरा छन् मैले सोध्न छुटाएको तपाईँलाई भन्नै मन लाग्यो भन्नै पर्ने
0: होइन त्यस्तो केही पनि छैन। तपाईँले जुन विषयवस्तु उठान गर्नुभयो यो तपाईँको नेटवर्क मार्फत यो एकदम आम मानिसहरूले थाहा पाउनु पर्ने र अगाडि बढ्नु पर्ने नै विषय हो। अन्तिममा तपाईँले अघि पनि फेरि यो तालिमको कुरा अलिकति गर्नुभएको थियो, मैले त्यसलाई फेरि रिएड्रेस गरेँ। अहिले पहिलाको जस्तो 4 वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा तपाईँले अब डिग्री होल डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ देयर इज द हाई टाइम कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर यो मैले अघि भनेको काम गर्दै र पढ्दै वर्क इन्टिग्रेटेड डिग्रीजहरू जुन छन् त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
1: यसमा अलिकति थपिहाल्ने सर, जस्तो अब काम गर्ने भन्दै गर्दामा हामीले अलिकति यो कति पाउने के पाउने भन्ने पनि चासो हुन्छ। काम त सबै क्षेत्रमा पाइन्छ तर अब यो सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा स्टार्टिङ फेजमा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छ नेपालमाको यसो सिनारियो हेर्दाखेरि।
0: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ, मैले अलिकति म्याक्सिमम र मिनिमम दुइटै भनिदिन्छु। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनुभयो, अब त्यहाँबाट सुरु गर्छु ल म, बाहिरिनुभयो र त्यो चाहिँ त्यो 4 वर्ष लिँदाखेरि तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो, तपाईँको त्यो अहिलेको 20% भित्रको हो तपाईँ भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40,000-50,000 प्रति महिनाको हारी बस्छ। कुनै पनि जस्तै इभन मेडिकल फिल्डले पनि त्यति चाहिँ अब 48,000 कतिको अस्ति कुरा भएको थियो त्यो पनि दिइरहेका छैनन्। त्यो अवस्था तपाईँको हुनुहुन्छ र तपाईँ 1.5-2 वर्षभित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको 1.5-2 वर्ष एक्सपिरियन्स भएको उत्कृष्ट खालको चाहिँ प्रोफेसनलको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आईटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। बट न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40,000-50,000 भन्दा कम चाहिँ खासै बजारमा देखिँदैन, न्यूनतम पनि सामान्य खालको पनि त्यो चाहिँ देखिन्छ।
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ, तपाईँले मलाई बोलाउनु भयो तपाईँको यो स्टुडियो मार्फत तपाईँको यो नेटवर्क मार्फत मेरा केही कुराहरू राख्ने मौका पनि दिनुभयो, धन्यवाद छ यहाँलाई।
1: उहाँ हुनुहुन्थ्यो सूचना

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858546455।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
4: त्यसो होस्,

0: Extreme Energy Drink. Taste the difference. Feel the energy.
1: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बालबालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो, 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात, मनसून जन्य विपदप्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत, डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भयो त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली। स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करंग देखिने अवस्थाका हुने गर्छन्। कड़ा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी, उपचार, त्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो। यसैगरी 12% बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बालबालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती, पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश र पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै प्रेतनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेली ब्रिज समेत तयारी अवस्थामा राखिएको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुल उपर गर्नुपर्ने बकौता रकम प्रचलित कानून बमोजिम असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा संचार मन्त्रालयले यही जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिका अनुसार इच्छुक उम्मेद्वारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। विभिन्न 8 वटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 वटा आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 वटा आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38-38 वटा आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 वटा आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली चालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्मानलाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कार्यवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका सेवा हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता बढ़ेको समाचारमा उल्लेख छ। अब केही खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीका स्टार ब्याटर विराट कोहली इण्डियन प्रिमियर लीग आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाड़ी बनेका छन्। फ्यानाटिक स्पोर्ट्स र हरुन इण्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाड़ीहरूको सूचीमा पहिलो नम्बरमा छन्। उनले 230 करोड़ भारो कमाएका छन्। आईपीएल 2008 शुरू भएको प्रतियोगिता हो। अहिले यसको 19 सिजन चलिरहेको छ। फ्यानाटिक स्पोर्ट्स र हरुन इण्डियाले 53 देशका 504 शहरहरूमा 1323 एलिट खेलाड़ी र 6 लीगहरूको सर्वेक्षण गरेको थियो। फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। इस्टन बिल्लाले युरोपा लीग फुटबलको उपाधि जितेको छ। गैराती सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राई दर्गलाई 3-0 गोलले हराउँदै इस्टर्न भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो। खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए। यससँग इस्टर्न भिल्लाले सन् 1996 पछि पहिलो पटक उपाधि जितेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाल बालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो। 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात। मनसून जन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 सहकारी पीड़ितले फिर्ता पाए बचत। डीडीसी सुधारका लागि कृषि मंत्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली। स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: काठमाडौ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
7: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: रेडियो भेरी एफएम

एससी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको

0: ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
3: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-279।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। केही गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: रेडियो भेरी एफएम।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

0: Extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हाल्नु। लेट्स गो।
1: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुनौ ल अब सर,
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
5: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाई र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
6: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अफ्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
6: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
5: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
6: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सुनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिकत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य

0: निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: California Extreme Energy Drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
7: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-63। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान, कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै, दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल अघि काम थाल्न स्थानीयको माग, दोस्रो चरणको काम नहुँदा स्थानीय निराश, र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्ने, कोलकाताले मुम्बईलाई हरायो। आर्थिक वर्ष 82-83 कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर झण्डै 2-3% पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशको आर्थिक वृद्धि दर 2.94% हुने पूर्वानुमान गरिएको जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मधेस प्रदेशको 1.31% भन्दा केही माथि हुने बताउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर यस सालको आर्थिक वर्षमा केही घट्ने अनुमान गरिएको पनि बताउनु भएको छ। आर्थिक वर्ष 80-81 3.58% रहेकोमा आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो भने चालू आर्थिक वर्षमा घटेर 2.94% खुम्चने अनुमान गरिएको हो। मुलुकको कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान पनि निकै कमजोर रहेको छ। कर्णालीको योगदान जम्मा 4.2% मात्र रहेको छ। आर्थिक वर्ष 82-83 राष्ट्रिय कुल ग्रास्त उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमान, कर्णालीको योगदान 4.2% अर्थात 2.77 अर्ब 24 करोड़ हुने अनुमान गरिएको तथ्याङ्क अधिकृत पौडेलले बताउनु भएको छ। कर्णालीमा सबैभन्दा धेरै कृषिको योगदान 31.5% रहेको छ। त्यसपछि सार्वजनिक प्रशासन र रक्षाको 21%, शिक्षाको 16.80% रहेको छ भने सबैभन्दा कम खाने तथा उत्खननमा जम्मा 16% रहने अनुमान गरिएको छ। दैलेखको भैरवी गाउँपालिका 1 मा रहेको जलजले क्षेत्रको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिनिया प्राविधिक टोलीले नेपाललाई 50 देखि 60 वर्षसम्म पुग्ने करिब 80 अर्ब घनमिटर ग्यास रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम नबढ़दा स्थानीय निराश भएका हुन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा महत्वपूर्ण परियोजना अहिले अन्यलमा रहेको छ। यसै क्रममा दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि सरोकारवालाको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकीन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो। चीन सरकारको करिब 2.17 अर्ब अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले 2019 यहाँ अध्ययन गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलजल क्षेत्रको जमीन मुनि करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख गरिएको छ। खानी तथा भूगर्भ विभागको समन्वयमा यो क्षेत्रमा नेपालकै सबैभन्दा गहिराई 4013 मिटरसम्म ड्रिलिङ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले अबको मुख्य काम भनेको प्राकृतिक ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनु भएको छ। यो परियोजना दुई देशको सरकार G2G तहको भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाइसके पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा केही ढिलाइ भएको उहाँले बताउनु भएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज एकमात्र खेल हुने भएको छ। राति गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच खेल हुनेछ। पौने 8 बजे बेलुका अहमदाबादमा खेल शुरू हुनेछ। प्लेअफमा ठाउँ पक्का गरिसकेको गुजरात 13 खेलमा 16 अंकसहित दोस्रो स्थानमा रहेको छ। गुजरात आजको खेल जित्दै शीर्ष दुईमै रहेर क्वालिफायरमा पुग्ने योजनामा रहेको छ भने समान खेलमा 12 अंक मात्र जोडेर सातौं स्थानमा रहेको चेन्नईलाई प्लेअफमा ठाउँ बनाउन यो खेल जितेर मात्र पुग्दैन। राजस्थान, पंजाब र कोलकाता आफ्ना अन्तिम खेलमा पराजित हुनुपर्दछ। प्लेअफमा पुग्ने चार मध्ये तीन टोलीको टुंगो लागिसकेको छ भने बाँकी एक टोलीका लागि राजस्थान र पंजाब बीच तीव्र प्रतिस्पर्धा रहँदा कोलकाता र चेन्नईको पनि गणितीय सम्भावना कायमै रहेको छ। गए राती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडन गार्डन्स कोलकातामा मुम्बईले दिएको 148 रनको सामान्य लक्ष्य कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर पूरा गरेको हो। टस हारेर ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनायो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ नवौं स्थानमा रहेको छ। हवस् तारीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो। अहिले दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
5: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
4: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
5: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
4: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 inch standard display, AI powered camera, 3 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule, tapai ko man jitna barambar.
1: SE sakyo, aba ramailo suru bhayo.
2: नेपाल टेलिकम ले ल्यायो विशेष SEE ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनेट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनेट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।
2: सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858551960 र 9768884566।
5: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: रेडियो भेरी एफएम

0: सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: काठमाडौं युनिभर्सिटी धुलिखेल अस्पताल काठमाडौंमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
4: रेडियो भेरी FM।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसकेको छ
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सुरजन रोकायलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
5: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
4: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
5: डिभिजन वन कार्यालय सुर्खेत ओहो रामुदाई कता हिँड्नु भयो
6: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
5: कुन धान लगाउने विचार गर्नु भयो र
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
5: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
6: यो धान कस्तो छ नि बहिनी
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
6: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
5: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
7: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र लुम्बिनीमा अझै तीन दिन तापक्रम बढ़ने, पर्सी शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,93,800 रूपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुको मार्की चोक सब स्टेशनमा विद्युत अवरोध, चितवनमा यस वर्ष मह उत्पादनमा कमी। क्युबासँग बढ़दो तनावका बीच अमेरिकी युद्धपोत क्यारेबियन सागर पुग्यो, सैन्य कार्यवाही गर्ने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा अझै तीन दिन तापक्रम बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको मौसम बुलेटिन अनुसार आज भोलि र पर्सी पश्चिम तराईका जिल्लाहरूमा तापक्रम क्रमिक रूपमा बढ़नेछ। अत्यधिक गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा बाहिरी काममा खटिने नागरिकलाई दिउँसोको समयमा अत्यधिक घामबाट जोगिन मौसमविदको सुझाव छ। गर्मीसँगै देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ। पछि शनिबार दिउँसो गण्डकी र राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पनि केही ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाले वर्षा, चट्याङ तथा अत्यधिक गर्मीबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव 1,800 रूपियाँले बढ़ेर तोलाको 2,93,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,92,000 रूपियाँ थियो, यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 90 रूपियाँले बढ़ेर तोलाको 5,050 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,960 रूपियाँ थियो। तनहुको आबु खैरेनी गाउँपालिका दुई मार्की चोकमा रहेको 220, 132 र 33 केबी सब स्टेशनमा रहेको 132-33 केबी क्षमताको 12 MVA पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहु वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो बेलुकी 5:30 बजेदेखि लाइन अवरूद्ध भएको हो। सब स्टेशनबाट तनहुको आबु खैरेनी, गोर्खा जिल्ला र मुगलिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ। समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले 1:15 बजे लाइन फेरि सञ्चालनमा ल्याए पनि अर्थिङ प्रणालीमा समस्या देखिएपछि आज बिहान 7 बजेको आसपासमा ट्रान्सफर्मर पुनः बन्द भएको तनहु वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको छ। चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गएको वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको छ। मौरी पालन विकास केन्द्र भण्डारका प्रमुख सुजन आंगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गएको वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घर मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको छ। तोरीमा एकपटकमा 3 चोटिसम्म मह काट्ने किसानले यसपटक बढ़ीमा 2 पटक मह काटेको बताएका छन्। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यसपटक 3 पटक मात्र काटेका छन्। अहिले घरको संख्या बढ़े पनि उत्पादनमा कमी आएको छ। गएको वर्ष मौली पालक किसान मध्ये 70% छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले 30% किसानले मात्र 6 पटक मह निकालेका छन्। जिल्लामा 450 जना व्यावसायिक मौरी पालक किसान रहेका छन्। विशेष गरी चिउरी र तोरीको मह 80% उत्पादन हुँदै आएको छ। 20% मह रुदिलो, फाफर, फड्के, लिची लगायतबाट उत्पादन हुने गरेको किसानले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सर्वोच्च अदालतमा आज शोक विदा, जोमसम कागबेनी सड़क स्तर उन्नतिको काम शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने, आज सुनसादीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले आज शोक विदा दिएको छ। पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको निधनमा आज शोक विदा दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। शोक विदासँगै आज अदालतको इजलास बन्द भएको छ। प्रधानको हिजो 97 वर्षको उमेरमा निधन भएको हो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसम कागबेनी 9 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरला खण्ड अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। अब विदेशको खबर। पछिल्लो समय अमेरिका र क्यूबा बीच तनाव बढ़दै गएको छ। यही बीचमा अमेरिकी विमान वाहक युद्ध पोत क्यारेबियन सागरमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबा विरूद्ध सैन्य कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। अमेरिकी दक्षिणी कमाण्डले यसको पुष्टि गर्दै यूएसएस निपितिजले ताइवान जलमार्गदेखि अरबको खाड़ीसम्म विभिन्न क्षेत्रमा स्थिरता सुनिश्चित गर्दै तथा लोकतन्त्रको रक्षा गर्दै आफ्नो युद्ध क्षमता प्रमाणित गरिसकेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्गो रुबियोले क्यूबाका नागरिकका नाममा स्पेनिश भाषामा सन्देश जारी गर्दै क्यूबालाई त्यहाँको समस्याका लागि जिम्मेवार ठहराउनु भएको छ। दुई देश बीच कूटनीतिक क्षेत्रमा तनाव अझ बढ़दै गएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल अहमदाबादमा बेलुकी 7:45 शुरू हुनेछ। 13 खेल खेलेको गुजरात 8 खेलमा जित र 5 खेलमा पराजित हुँदै 16 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 13 खेल खेलेको चेन्नई 6 खेलमा जित र 7 खेलमा हारसहित 12 अंकसहित तालिकाको 7 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 खेलमा र चेन्नई 4 खेलमा विजय भएका छन्। आईपीएलमा हिजो कोलकाताले मुम्बईलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने, पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,93,800 रूपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुँको मार्कीचोक सब स्टेशनमा विद्युत अवरोध, चितवनमा यस वर्ष मह उत्पादनमा कमी। युवासँग बढ़दो तनावका बीच अमेरिकी युद्धपोत क्यारेबियन सागर पुग्यो, सैन्य कार्यवाही गर्ने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भे सेकर र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98583 89 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: एसई सक्यो, अब रमाइलो शुरू भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 रेक्टे 2.7 MHz।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र 2,78,900 मा

0: me a extreme energy drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोफिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
7: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइराखेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन, शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाभेरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर, यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। सम्पर्क नम्बर 083520881, मोबाइल नम्बर 98584045019।

0: me a
1: extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-56-96।
8: के
0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Reliance Life Insurance को बीमा अभिकर्ता सानीमा Reliance Life Insurance खुले रजियों
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
2: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
1: त्यसो भए सुन्नु इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
2: हो र के खास छ त इलाइट सीएमा
1: एक्सपिरियन्स सीए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
2: ओहो अनि लोकेसन
1: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड सिट्स ढिला नगर्नुहोस्
2: इलाइट सीए तपाईँको सफलताको सही सुरुवात
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: नकिपिराग फोन नम्बर 9820293948, 9820293948।
4: रेडियो भेरी एफएम 98.6 MHz
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिङ्कलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Insomnia.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6631।
12: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्नुमा दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: लटिपिराक फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145404031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
4: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत, सम्पर्क नम्बर 0385208181, मोबाइल नम्बर 98580405119।
2: डिजिटल ठगीबाट बचौं,
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी, मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम।

0: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगाय का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का हामी समझना गुणस्तरीय शिक्षा का हामी प्रतिबद्ध छौ।
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर विजयनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148-520-702।
3: खुशीको खबर
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
7: रेडियो भेरी एफएम
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
9: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र। कांग्रेसले सभामुखको रूलिङ माग्यो। कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप। मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे। वसन्तकालीन आरोहण चल्दै भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाई छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जुन 13 हो, यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको, अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्कीगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943333 4935555।
9: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,50,000 जना भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ। भाजपाको 87,00,000 फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई ककरोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 ककरोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ। अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षक

0: बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: नेपाल पेक्युआर में आबद हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पेक्युआर में सहजिल से भुगतानी पाए नेपाल पेक्युआर नेपाल के अपने क्यूआर
1: अब सुनोस श्री स्टील्स रेडियो कथा भाग दुई सर्वजी को परिवार सब तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3999 98584072 र 98448161175 सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
4: रेडियो भेरी एफएम

0: ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
1: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
0: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
1: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9580303005 9840091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840444631।
4: खुसीको खबर,
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
6: रेडियो भेरी एफएम,
7: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका स्थानीय तहमा देश कल्याणको दारमा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। पालिकाको गत वर्षको बेरुजु दर 0.29% मात्र। चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो, आज गुजरात र चेन्नई भिड्दै। कर्णाली प्रदेशका स्थानीय तहमध्ये सल्यानको दारमा गाउँपालिका सबैभन्दा कम बेरोज हुने पालिका बनेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 81-82 लेखा परीक्षणमा दारमा गाउँपालिकाको बेरोजु 0.25% मात्र रहेको उल्लेख गरिएको छ। यो कर्णाली प्रदेशमै सबैभन्दा कम बेरोजु दर भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखाले पालिकाको 1,02,81,00,000 रूपियाँ लेखा परीक्षण रकम मध्ये 25,17,000 रूपियाँ बेरोजु कायम भएको जनाएको छ। दोस्रो कम बेरोजु हुने पालिका पनि सल्यानकै त्रिवेणी गाउँपालिका बनेको छ। त्रिवेणी गाउँपालिकामा 92,77,00,000 रूपियाँको लेखा परीक्षण हुँदा 27,19,000 रूपियाँ बेरुजु कायम भएको छ। कुल बेरुजु रकम मध्ये 0.29% रहेको पाइएको बताइएको छ। धर्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लेखा परीक्षण प्रतिवेदनलाई सुधारको मार्गचित्रका रूपमा लिएको बताउनु भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारको बेरुजु रकम भने फेरि उकालो लागेको छ। आर्थिक वर्ष 81-82 1.22% रहेकोमा गत वर्ष 81-82 बेरुजुको ग्राफ बढ़ेर 2.08% पुगेको छ। सात प्रदेशमध्ये कर्णाली प्रदेश धेरै बेरुजु हुने दोस्रो प्रदेश बनेको छ। कर्णाली भन्दा धेरै मधेस प्रदेशको बेरुजु 3.77% रहेको छ। गत आर्थिक वर्ष 81-82 मात्रै कर्णाली सरकारको थप 77,35,62,000 रूपियाँ बेरुजु थपिएको छ। यो सँगै कर्णाली प्रदेश सरकारको बेरुजु बढ़ेर 4,73,56,00,000 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 82-83 कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर झण्डै 3% पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राष्ट्रिय लेखा सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको हो। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मधेसको 1.21% भन्दा केही माथि हुने भए पनि अरू प्रदेशको तुलनामा कम नै हुने बताउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर मध्ये यस चालू आर्थिक वर्षमा केही घट्ने अनुमान गरिएको बताउनु भएको छ। 80-81 3.58% आर्थिक वृद्धि रहेकोमा आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो भने चालू आर्थिक वर्षमा 2.94% खुम्चने अनुमान गरिएको छ। सरकारले आउँदो असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 82 को माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेकाले असार 1 गतेदेखि नै पढ़ाई शुरू गर्न भनिएको छ। विगतमा एसईई नतिजा प्रकाशन हुन 3 महिना लागेकोमा यसपालि भने 1 महिनामै नतिजा सार्वजनिक भइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्र कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अगाडि नै पढ़ाई शुरू हुने भएको हो। यसैबीच यो वर्षको एसईई ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै तय हुने भएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। बेलुका 7:45 अहमदाबादमा खेल शुरू हुँदैछ। प्लेअफमा ठाउँ पक्का गरिसकेको गुजरात 13 खेलमा 16 अंकसहित दोस्रो स्थानमा रहेको छ। समान खेलमा 12 अंक जोडिएर 7 स्थानमा रहेको चेन्नईलाई भने प्लेअफमा ठाउँ बनाउन यो खेल जितेर मात्र पुग्दैन। राजस्थान, पंजाब र कोलकाता आफ्नो अन्तिम खेलमा पराजित हुनुपर्दछ। प्लेअफमा पुग्ने 4 टोली मध्ये 3 टोलीको टुङ्गो लागिसकेको छ भने बाँकी 1 टोलीका लागि राजस्थान र पंजाब बलियो अवस्थामा रहँदा कोलकाताका साथै चेन्नईको पनि गणितीय सम्भावना भने कायमै रहेको छ। गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। हस्तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mia.
1: Extreme energy drink.
2: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिने चाहिँ बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिना महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला सुनौलो अवसर
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
9: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
8: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9103 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार
0: रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
3: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-85-50-696
5: ओहो रामुदाई कता हिँड्नु भयो
6: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
5: कुन धान लगाउने विचार गर्नु भयो र
6: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
5: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
6: यो धान कस्तो छ नि बहिनी
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
6: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
5: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई

0: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
1: रेडियो भेरी एफएम

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: ये जिंदगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउन पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो नि।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606।
5: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश

0: लगाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
4: रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-486-3175 र 98-489-5076।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजे को छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट चेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीका स्थानीय तहमध्ये सल्यानको दारमा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु मात्रै। चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो, आज गुजरात र चेन्नई खेल्दै। कर्णाली प्रदेशका स्थानीय तहमध्ये सल्यानको दारमा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा दारमा गाउँपालिकाको बेरुजु 0.25% रहेको उल्लेख छ। यो कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु दर भएको पनि प्रतिवेदनमा जनाइएको छ। महालेखाले पालिकाको 1 अर्ब 2 करोड़ 21 लाख रूपियाँ लेखा परीक्षण

0: केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेकाले असार 1 गतेदेखि नै पढ़ाई शुरू गर्न भनिएको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल साँझ 7:45 अहमदाबादमा हुनेछ। प्लेअफमा ठाउँ पक्का गरिसकेको गुजरात 13 खेलमा 16 अंकसहित दोस्रो स्थानमा रहेको छ। समान खेलमा 12 अंक जोडेको सातौं स्थानमा रहेको चेन्नईलाई प्लेअफमा ठाउँ बनाउन यो खेल जितेर मात्र पुग्दैन, राजस्थान, पंजाब र कोलकाता आफ्ना अन्तिम खेलमा पराजित हुनुपर्छ। प्लेअफ पुग्ने चार मध्य तीन टोलीको टुंगो लागिसकेको छ भने बाँकी एक टोलीका लागि राजस्थान, पंजाब र कोलकाताका साथै चेन्नईको पनि सम्भावना कायमै छ। गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
3: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
3: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
4: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
3: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 08352020045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: जिन्दगीले पनि केही लक्षक बाटो लाग्दो जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने?
6: एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए, रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: ल टिपिराग, फोन नम्बर 98202939348, 98202939348।
7: सर,
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
7: एसे र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँकी सम्पर्क नम्बर 081537546 081538260 98580303005 98480 9103 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासी रहौं।
5: Radio Bini FM, Radio Bini FM,
6: Radio Bini FM, 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टर

0: स्विच अफ गर्नुपर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385 22 360।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्री संघको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
0: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै निवेदन ट्र्याक गर्न सकिने। विजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
1: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
0: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
1: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578 98570-3540 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख अरियालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढ़ाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल संचालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोधमा बैठक अवरूद्ध गर्न बाध्य भएको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 2079 को नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै यदि जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। अवरोधकै बीच आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन लगायतका विधेयकहरू पारित भएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ बाह्र गते बिहान 11 बजे बस्नेछ।
1: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजिरहेको भए पनि सफल नभएको बताउनुभयो। बरू रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको पुनको भनाई छ। उहाँले यसको अनुसन्धान अघि बढ़ाएरै काम गर्नुपर्ने र यसका लागि खर्च छुट्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। त्यसअघि बैठकमा बोल्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो।
0: नेकपा एमाले व्यवसायी बीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 सालको असोजमा गुरूङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो, जसले पार्टीमा ठूलो विवाद सृजना भएको थियो। अब एमाले बल्खुमै रहेको आफ्नो जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाडामा घर खोज्ने प्रस्ताव बैठकमा राखिएको छ। 2072 सालको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ। यस्तै क्षितिज थेबेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मि आचार्यलाई अनराष्ट्रविकी इन्चार्ज, नीरज आचार्य निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
1: अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्रैकिंग योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम संचालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनुभयो। हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने उहाँले जानकारी दिनुभयो। यससँगै कर्मचारीको जिम्मेवारी र जवाबदेहिता थप सुदृढ़ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। यसैबीच अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको समेत दावी गरेको छ। महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोड़िएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो। नेपाल आउने देशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले बताउनु भएको छ। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कार्यवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि नेपाल प्रहरीको सहयोगमा देशभर शुद्धिकरण अभियान संचालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीले झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरेको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा एजेट 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यका विभिन्न ठाउँमा संचालित 95 वटा शैक्षिक परामर्श संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान संचालन गर्न लागेको जनाइएको छ। प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका संचालक र कर्मचारी गरी 69 जनालाई पक्राउ गरेको थियो।
1: आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा मध्य र पूर्वमा रहेका 4 वटा प्रदेशको सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस नागेको छ वा 40 डिग्री सेल्सियस आसपास पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा सुनसरीको चौतारामा झण्डै 100 मिलिमिटर वर्षा मापन भएको छ भने हिजो झापाको केचनामा 2 घण्टामा 152 मिलिमिटरसम्म वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायुबीचको द्वन्द रहेको त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 तारीक हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै मनसून आइपुग्ने मौसमविदको अनुमान छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारले बस्ती हटाउँदा विस्थापित भएका काठमाडौँ उपत्यकाका सुकुम्बासीका समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग, नेकपा एमाले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने, भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी, आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भागमा वर्षा लगायतको खबर प्रस्तुत गर्यो।
1: बाँकी प्रसंग, सरकारले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन्। सरकारले तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था गरेको छ, तर सरकारको मात्रै भर परेर लामो समय बस्न नसकिने विस्थापितहरू बताउँछन्। स्थायी समाधान खोज्न विस्थापित नागरिकले माग गरिरहेका छन्। थप जानकारी सहित साथी सम्झना महर्जन।
11: थापाथलीमा बस्दै आएको घर डोजरले भत्काएपछि माइली तामाङले दिदीको साथ छोड्नु पर्यो। सरकारले उहाँलाई नागार्जुनको रानी वनमा लगेर राख्यो अनि दिदीलाई चाहिँ कीर्तिपुरमा। दिदी बहिनी छुट्टिएर बस्दाको पीड़ासँगै स्थायी बसोबासको उहाँलाई चिन्ता छ। सरकारले घर जग्गा नहुनेलाई छानबिन गरेर व्यवस्था गर्छ भन्नेमा भने उहाँ आशावादी हुनुहुन्छ।
8: अब कता कता उहाँ बर्गाजी भइहाल्यो, कोही सामान कता कोही सामान कता मान्छे कता, एउटै परिवार पनि छरबुट भयो है। अब छानबिन अब कहिले हुन्छ, छानबिन गरेपछि अब सरकारले के गर्नुहुन्छ त्यही, अब सरकारले अब व्यवस्था गर्छु भन्छ, नहुनेलाई त दिन्छु भने छ त हाम्रो केही पनि छैन है, नहुनेलाई त दिनु पर्यो नि है।
11: 26 वर्षको उमेरमा चार सन्तानकी आमा भएकी एकल महिला हरिमाया जिम्बाले ज्यामी र सरसफाईको काम गरेर गुजारा चलाउँदै आउनु भएको थियो। गएको वैशाख 12 गते डोजरले घर भत्काएपछि उहाँले काम गर्न पाउनु भएको छैन। उहाँलाई अझै लखित्ने हो कि भन्ने चिन्ता छ।
12: छुटो छुटो यहाँबाट व्यवस्था गरिदिनु, कहाँ लानु पर्ने, जानु पनि तयार छु, थापाले छोडेर यही अब माथि खोलाको किनारबाट खोला तल खोलाको किनारमा आएर राखेको छ, बसेको छ, सरकारले जहाँ हिँड्नु भने त्यहीँ राखेको छ। छानबिनको नामले सरकारले ना हामीलाई कता कता के गरिदिने हो कि, त्यसमा डर छ हामीलाई ठुलो।
11: काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई सरकारले किर्तिपुर, इचंगो नारायण, भक्तपुर र बनेपामा समेत लगेर राखेको छ। सरकारले अपायक ठाउँमा राखेपछि धेरैले काम गर्न पाएका छैनन्। यसै मध्येका हुनुहुन्छ सुरेश राई। घरमा रहेको काम गर्ने मेसिन समेत झिक्न नपाउँदै डोजरले भत्काएपछि उहाँ नियमित काममा फर्कन पाउनु भएको छैन।
13: यत्रो दिन बसिसके, अब काममा जानु कसरी जानु, काममा यहाँ होल्डिङ सेन्टरमा यति बजी आउनुपर्छ उति बजी आउनुपर्छ भन्छ, काम पनि जानु पाएको छैन, जाने पनि कसरी, सामान छैन, मेरो नलहरू च्याबलहरू सबै फुट्यो क्या, रोजगार पनि चाहिन्छ, ठाउँ मात्र भएर भयो त, खानु परेन, लाउनु परेन, हामीलाई लाल पुर्दै चाहिन्छ भने छैन है, एउटा ठाउँमा निश्चित ठाउँमा दियोस् जग्गा लट्टी भएर यहाँ बस ढुक्कसँग भन्यो पनि भइहाल्यो, हामी आफै बनाएर बस्छ।
11: काभ्रे रोशी गाउँपालिकामा जन्म भएका कृष्ण बहादुर तामाङ अहिले इचंगुको अस्थायी आवासमा हुनुहुन्छ। श्रीमतीको साथमा उहाँले 2 दशकदेखि थापाथलीमा सानो पसल राखेर गुजारा चलाउँदै आउनु भएको थियो। घर भत्काउनु अघि सरकारले पर्याप्त समय नदिएकोमा उहाँको दुखेसो छ। अब फेरि जग्गा मात्र दिएर झन अर्को बिचल्ली पार्ने हो कि भन्ने उहाँको चिन्ता छ।
14: सरकारले घर बनाइदिएर अब ल तिमीले भनेर राशन पानी भरिदिएर एक दुई महिनालाई राशन पानी भरिदियो भने त कमाउने अब अप्सन पायो, अब जग्गा चाहिँ दियो ल तिमीलाई व्यवस्था गरेर खा जे गर्यो भने, अब त्यति बेला त अप्ठ्यारो हुनुभयो त, निकालेर खाउँ पैसा छैन, अब त्यहाँनिर बसेको ठाउँमा अब चिन्न नजान्ने त एकैचोटि उधारो त कसैले दिँदैन भने त्यति बेला अप्ठ्यारो पनि सरकारले यथाउँदै कुरै गराएको छैन हामीलाई, आन्दोलन परेन भने।
11: लमजुङबाट विस्थापित भएका बल बहादुर खाती 2063 सालदेखि थापाथलीमा बस्दै आउनु भएको थियो। अरूको जस्तै उहाँको घर पनि डोजरले भत्कायो। गरीबलाई उठीवास लगाएर देशको विकास कहिले हुन्छ भन्ने उहाँको प्रश्न छ।
15: जिनधन गरेर दुःख गरेर खाइ नखाई जोडेर बनाएको हो, हाम्रो नि त परिश्रम गरेर बनाएको हो, अब त्यसलाई क्षति भयो, त्यसको हर्जन बिह चाहियो, त्यसपछि चाहिँ छानबिन होस् कुन ठाउँमा जग्गा दिने हो, प्रत्येक घरलाई हर्जन बियो 15 लाखको दर चाहियो, त्यो कमाएको नि त्यही खर्च भएको छ, दिन्छु मात्रै भनेर हुँदैन, यो अन्याय भयो, हामीलाई न्याय कसले दिने।
1: यसैबीच सरकारले उपत्यकाको नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र 3 महिनासम्म प्रति परिवार 15,000 दरले खर्च दिने घोषणा गरेकोमा पनि विस्थापितहरूले गुनासो गरेका छन्। प्रति परिवार एक रोजगारी तथा काठमाडौँमा बासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै आफूहरू होल्डिङ सेन्टरबाट बाहिर निस्किने कतिपय सुकुम्बासीले बताएका छन्। सरकारले होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा स्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्य रहेको बताए पनि सुकुम्बासीहरू स्थायी व्यवस्थापनपछि मात्रै होल्डिङ सेन्टरबाट निस्कने बताउँछन्। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर, नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुरमा रहेका 2 सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई खाने बस्ने व्यवस्था गरेको छ।
0: विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याज दर घटाउन, व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलको क्रममा करविद रूप खड्काले 13% ब्याज दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढ़ाउन र सकारात्मक व्यावसायिक वातावरण सृजना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ्दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छुटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनुपर्ने बताउनुभयो। अहिले दम्पतिको लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छुटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज मैनालले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर रहेको भन्दै आउँदो बजेट मार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनु भएको छ।
1: हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको हो। आज म्यूचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढ़ेको छ। त्यस्तै 9 कम्पनीको शेयर घटबड़ भएन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.82 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 किट्टा शेयर 3.89 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
16: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
16: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टी मोबाइल नम्बर 98-480-44-631।
17: भर्ना खुल्यो
18: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित सहित
0: सारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एककी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
0: सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। बैठकले हिजो 95 वर्षको उमेरमा निधन हुनुभएका पूर्व न्यायाधीश प्रधान न्यायालयमा हुँदा न्याय तथा कानून क्षेत्रमा राष्ट्रलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। स्वर्गीय प्रधान 2048 साल भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई 2051 साल पुष 5 गतेसम्म कार्यरत हुनुहुन्थ्यो।
1: हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 जना भन्दा बढ़ी आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको सबै अहिलेसम्मकै धेरै हो। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यस यताको मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ।
0: कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोलाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायतका कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यंग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनेको छ। भाजपाको 88 लाख फलोअर्स रहँदा सीजेपीले 1.50 करोड़ भन्दा धेरै फलोअर्स बनाइसकेको छ। इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै भारतमा यो पार्टीको एक्स खाता बन्द भएको छ। यो अभियान अहिले लाखौं भारतीय युवाको बेरोजगारी, राजनैतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ। पछिल्ला महिनाहरूमा विभिन्न सरकारी तथा प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएका घटनाले युवामाझ ठूलो निराशा सिर्जना गरेको छ र विश्लेषकहरूका अनुसार यही असन्तुष्टिले पार्टीलाई व्यापक समर्थन दिलाएको हो। भारतमा हरेक वर्ष 80 लाख भन्दा बढ़ी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च छ। पार्टीका संस्थापक बोस्टन विश्वविद्यालय विद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय अभिजित दीपके हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईमा बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कक्रोचसँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोश फैलियो। यसैको प्रतिक्रियामा अभिजितले मे 16 कक्रोच जनता पार्टी स्थापना गरे। पार्टीले महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायत माग समेटिएको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो ह्याशट्यागले ट्रेण्ड गरि रहेको छ। संस्थापक अभिजितले भने आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने बताउँदै यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ।
0: सन् 2025 विश्वभरका द्वन्द क्षेत्रमा हरेक 14 मिनटमा एकजना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाल बालिका तथा आम नागरिकहरू घर, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने क्रममा ज्यान गुमाउन बाध्य भएका छन्। विस्फोटक हतियारहरूले मानवीय जीवनसँगै पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले गएको वर्ष विश्वका 18 द्वन्द्वग्रस्त क्षेत्रमा चिकित्सा सेवामाथि 1350 भन्दा बढ़ी आक्रमण रेकर्ड गरेको छ। साथै द्वन्द्वले निम्ताएको बढ़दो भोकमरी संकटतर्फ औल्याउँदै झण्डै 14.70 करोड़ मानिसहरू तीव्र खाद्य असुरक्षामा रहेको बताएको छ। खानाको अभावसँगै द्वन्द्वरत पक्षहरूको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सृजना हुनु यस संकटको मुख्य कारण रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले आज टोलीलाई विदाई गरेका हुन्। आउँदो सोमबारदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादको नरेन्द्र मोदी रंगशालामा शुरू हुनेछ। प्ले अफमा पुगिसकेको गुजरात 13 खेलमा 16 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। चेन्नई 13 खेलमा 12 अङ्क सहित 7 स्थानमा छ। प्ले अफमा पुग्ने सम्भावना भावना कायम राख्न चेन्नईले यो खेल जित्नु पर्नेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 र चेन्नई 4 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित काम कारवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
0: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
1: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बसवास सहित रोजगारीको ग्यारेन्टी गर्न माग।
0: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
1: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग। विवादका कारण कर्णाली राजमार्ग नै अवरूद्ध।
1: सलामको दारमा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु।
0: बाँकेको बैजनाथ गाउँपालिका एक स्थित च्यामामा गाउँ नमुना थारू गाउँ घोषणा।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्ने, कोलकाताले मुम्बईलाई हरायो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूले सदन मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकाईले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्ला बीचको सीमा विवाद बारे तत्काल समाधान खोज्न माग गर्नुभएको छ। हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरूद्ध भएको भन्दै उहाँले दुई जिल्ला बीचको सीमा विवाद सरकारी संवादबाट समाधान गर्न का लागि खोजी राजमार्ग तत्काल खुलाउनु पर्ने बताउनु भएको छ। सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानी सिंह क्षेत्रको विवादमा का कारण धनगढ़ी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल सहितको समूहप्रति दुर्व्यवहार भएको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले हिमाली गाउँपालिका साईपाल क्षेत्र जड़ीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जड़ीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरी चौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताउनु भएको छ। उहाँले क्षेत्रका नागरिकको सुरक्षा, जड़ीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गर्नु भएको छ। सांसद जनकराज गिरीले हिजेट 4 गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका 3 प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा लगायतलाई सांघातिक आक्रमण गरेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले पनि यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।
0: यसैबीच हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई भएको झडपमा घाइते भएका 6 मध्ये 4 गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ। बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटामा हुम्ला र बाजुराका स्थानीय बीच भएको झडपमा प्रहरी गम्भीर घाइते हुनुभएका पेमा गारा, लक्ष्मी गुरूङ, मीन कुंवर र नरबहादुर गुरूङलाई उपचारका लागि सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। झडपका क्रममा प्रहरी चौकी भिक्षामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते हुनुभएको छ। हुम्लाको नामका गाउँपालिका ताजाकोट गाउँपालिका, सर्केघाट र खारपुनाथ गाउँपालिकासँग जोड़िएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भएपछि विवाद शुरू भएको थियो। चौकी निर्माणका लागि प्राविधिक सहितको टोली पुगेपछि हुम्लाका स्थानीयले कबाडी खोलाभन्दा वारीपट्टि आएर संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका थिए। त्यही विषयमा विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुङ्गामुढा र झडप भएको थियो। घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था निकै कड़ा पारिएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा तनाव बढ़ेपछि स्थानीय प्रशासनले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
1: कर्णाली प्रदेशका स्थानीय तह मध्य सल्यानको दारमा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ। महालेखाको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 लेखा परिसरमा दारमा गाउँपालिकाको बेरुजु 0.25% रहेको उल्लेख छ। यो कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु दर भएको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखाले पालिकाको 1,02,81,00,000 रूपियाँ लेखा परिसर रकम मध्य 25,17,000 रूपियाँ बेरुजु कायम भएको जनाएको छ। दोस्रो कम बेरुजु हुने भन्ने सल्यानकै त्रिवेणी गाउँपालिका बनेको छ। त्रिवेणी गाउँपालिकामा 92,77,007 रूपियाँको लेखा परीक्षण हुँदा 27,19,000 रूपियाँ बेरुजु देखिएको छ। यो कुल लेखा परीक्षण रकमको 0.29% रहेको छ। दारमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लेखा परीक्षण प्रतिवेदनलाई सुधारको मार्गचित्रका रूपमा लिएको बताउनु भएको छ। उहाँले वित्तीय अनुशासनलाई थप सुदृढ गर्दै बेरुजु शून्यतर्फ लैजाने लक्ष्यसहित पालिकाले काम गरिरहेको पनि दावी गर्नु भएको छ।
0: सल्यानका अन्य पालिकामा कालीमाटी गाउँपालिकाको कुल लेखा परीक्षण रकम 1,02,69,00,000 रूपियाँ रहेकोमा 4,63,00,000 बेरोजी कायम भएको छ। यो कुल लेखा परीक्षण रकमको 4.51% हो। शारदा नगरपालिकाको 1,69,31,00,000 रूपियाँ लेखा परीक्षण भएकोमा बेरोजी रकम 4,58,00,000 रूपियाँ कायम भएको प्रतिवेदनमा जनाइएको छ। बागचौर नगरपालिकाको बेरोजी रकम 1,71,00,000 रूपियाँ कायम भएको छ भने सिद्धकुमा गाउँपालिकाको 33,90,000 रूपियाँ बेरोजी देखिएको छ। यसैगरी बनगाड कुपिन्ने नगरपालिकाको 71,40,000, छत्रेश्वरी गाउँपालिकाको 61,22,000 रूपियाँ बेरोजी कायम भएको छ। कर्णाली प्रदेश सरकारको बेरोजी रकमको भने फेरि उकालो चढ़ेको छ। आर्थिक वर्ष 2080-81 1.22% रहेकोमा गत वर्ष 2081-82 बेरोजीको ग्राफ बढ़ेर 2.08% पुगेको हो। सातवटा प्रदेशमध्ये कर्णाली प्रदेश धेरै बेरोजी हुने दोस्रो प्रदेश बनेको छ। कर्णाली भन्दा धेरै मधेस प्रदेशको बेरोजी 3.77% रहेको छ। गत आर्थिक वर्ष 2081-82 मात्रै कर्णाली सरकारको थप 77,35,62,000 रूपियाँ बेरोजी थपिएको छ। यससँगै कर्णाली प्रदेशको बेरोजी बढ़ेर 4,73,56,07,000 नागेको छ। आर्थिक वर्ष 2080-81 कर्णालीको बेरोजी रकम 4,12,05,00,000 रहेकोमा जम्मा 17,64,00,000 रूपियाँ मात्र असुल भएको छ।
1: सल्यानको छत्रेश्वरी गाउँपालिका 4 पोखरी डाँडामा कड़ा चट्टान छिचोल्दै पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय खुशी भएका छन्। छत्रेश्वरी गाउँपालिका 4 करिब 16,00,000 रूपियाँ लागतमा निर्माण गरिएको निगाल चुला टोड़के पोखरी डाँडा सड़कको उद्घाटनसँगै यो गाउँ प्रत्यक्ष रूपमा सड़क सञ्जालमा जोड़िएको छ। वर्षौंदेखि पैदल हेर्न बाध्य पोखरी डाँडाका बासिन्दाको घर आँगनमा पहिलो पटक मोटर गाड़ी पुगेपछि गाउँभरि हर्ष र उमंगले छाएको देखिएको छ। गाउँसम्म मोटर बाटो पुगेपछि दैनिक उपभोग्य सामग्री ढुवानी बिरामीको आवाजावत र कृषि उपज बजारसम्म पुर्याउन सहज हुनेछ। सड़कको करिब 200 मिटर भाग कड़ा चट्टान काटेर निर्माण गरिएको वडा प्राविधिक जनक घरतीले बताउनु भएको छ। गाउँपालिकाकै एक्सकाभेटर प्रयोग गरेर इन्धन व्यवस्थापन सहित सड़क निर्माण गरिएको हो। भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्र भएकाले सड़क निर्माण गर्न चुनौतीपूर्ण भए पनि स्थानीयको आवश्यकता र दीर्घकालीन सुविधालाई ध्यानमा राखेर काम सम्पन्न गरेको वडाध्यक्ष छविलाल खत्रीले बताउनुभयो। पोखरी गाँडामा 16 घरधुरी रहेका छन् भने अधिकांश नागरिकहरू तरकारी खेतीमा निर्भर छन्। सड़क विस्तारसँगै उत्पादन भएको तरकारी सहजै रूपमा बजारसम्म पुर्याउन सकिने भएपछि स्थानीयवासी खुशी भएका छन्। कार्यपालिकाका सदस्य तुलसा विकले सड़क निर्माणले बिरामीलाई अस्पताल लैजान, खाद्यान्न ढुवानी गर्न र कृषि उपज बिक्री गर्न अब सहज हुने बताउनुभयो। छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढा छेत्रीले हालै मोटर बाटोको उद्घाटन गर्नुभएको छ। उहाँले दुर्गम बस्तीलाई सड़क सञ्जालसँग जोड्नु गाउँपालिकाको प्राथमिकता रहेको पनि बताउनु भएको छ।
0: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: मिल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु लाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
5: सूचना।
6: विगत 20 यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
9: सबैको मन सुने
2: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग, विवादकै कारण कर्णाली राजमार्ग नै अवरूद्ध, सल्यानको दार्मा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो, गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यानमा आधारभूत तहका 577 बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका 10 स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्रतिनिधि तथा सामाजिक विकास समितिका संयोजकको सहभागिता रहेको थियो। विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। इलाका अनुसार जिल्लाभर कक्षा 1 8 अध्ययन गर्ने उमेर समूहका 577 जना बालबालिका अझै विद्यालय बाहिर रहेका छन्। अघिल्ला वर्षहरूको तुलनामा विद्यालय छाड्ने दर घट्दै गए पनि हालको तथ्याङ्क अझै चुनौतीपूर्ण रहेको जनाइएको छ। इकाइका प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निशुल्क शिक्षा कानूनलाई प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले बालबालिकाको पहिचान गरी अभिभावकसँग समन्वय गरेर स्थानीय तहहरूले भर्ना अभियान संचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गरीबी अभिभावकको चेतनाको कमी बसाईसराई बाल श्रम तथा दुर्गम बस्तीका कारण अझै केही बाल बालिका विद्यालय बाहिर रहने अवस्था रहेको छ। यस्ता बाल बालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह विद्यालय र अभिभावक बीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले विद्यालय बाहिर रहेका बाल बालिकाको पहिचान गरी भर्ना अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले शिक्षालाई सबै बाल बालिकाको पहुँचमा पुर्याउन समुदाय स्तरमै सचेतना र निगरानी बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्।
0: बाँकेको वैजनाथ गाउँपालिका एक स्थित चियामा गाउँलाई औपचारिक रूपमा नमूना थारू गाउँ घोषणा गरिएको छ। थारू समुदायको भौगोलिक भाषा संस्कृति परम्परा तथा जीवनशैलीको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यसहित च्यामा गाउँलाई नमूना थारू गाउँ घोषणा गरिएको हो। च्यामा गाउँले नमूना थारू गाउँका लागि आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो। उहाँले थारू समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटन विकास रोजगारी सृजना तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित गाउँलाई नमूना गाउँ थारू गाउँ घोषणा गरिएको बताउनु भएको छ। पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा वेशभूषा संस्कार तथा परम्परा जीवनशैलीको संरक्षणमा नमूना गाउँ अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउँदै गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। थारू समुदायको सांस्कृतिक परम्परा जीवनशैली तथा वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्न गाउँपालिकाले च्यामा गाउँलाई नमूना थारू गाउँ घोषणा गरेको उपाध्यक्ष निर्मला रोकाएको भनाइरहेको छ। उहाँका अनुसार यसले एकातिर सांस्कृतिक संरक्षण र अर्कोतिर आय आर्जनका अवसर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: बाँकेका निर्मला कर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 गतेदेखि अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति भएसँगै खानले आमरण अनशन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोड्न आउनुभएको हो। अधिकार कर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव आनन्द काफ्रे र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको सहमतिको रोहबरमा बस्नुभएका इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला मोहतले बताउनुभयो। उहाँले सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गर्दै सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको बताउनु भएको छ। खान र सरकारबीच भएको सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत्र 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनु भएको छ। अनशनरत खानले उठाउनुभएका अन्य घटनामा अनुसन्धानका विषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइए सम्बन्धित प्रहरी कर्मचारी उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र

0: विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन मूल्य विवृद्धि कर भ्याट दर घटाउन व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलका क्रममा करविद रूप घटकाले 13% भ्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनु भएको छ। उहाँले बजारमा माग बढ़ाउन र सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको औल्याउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छूटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पति का लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छूटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाई छ। पूर्व सचिव दीर्घराज मैनालीले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
3: बबई नदीको पानी लिफ्टिङ गरेर दाङको तुलसीपुरमा ल्याउन सञ्चालन गर्न लागेको खानेपानी आयोजना सफल हुन थप 6 महिना लाग्ने भएको छ। हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत जडान तथा होम कनेक्सन लगायतका काम बाँकी रहेकाले थप 6 महिना समय लाग्ने संस्थाका अध्यक्ष एमकान्त भण्डारीले बताउनुभयो। पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको उहाँको भनाइ छ। अध्यक्ष निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेको भन्दै अब यथाशीघ्र कामले निरन्तरता पाउने दावी पनि गर्नुभएको छ। 56,80,24,000 लागतमा आयोजना सम्पन्न हुने गरी काम अघि बढ़ेको छ।
2: भेरी खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। साँझ 7:45 अहमदाबादमा यो खेल हुनेछ। प्लेअफमा ठाउँ पक्का गरिसकेको गुजरात 13 खेलमा 16 अंकसहित दोस्रो स्थानमा रहेको छ। समान खेलमा 12 अंक जोडेर 7 स्थानमा रहेको चेन्नईलाई प्लेअफमा ठाउँ बनाउन यो खेल जितेर मात्र पुग्दैन। राजस्थान, पंजाब र कोलकाता आफ्ना अन्तिम खेलमा पराजित हुनुपर्छ। प्लेअफ पुग्ने 4 मध्ये 3 टोलीको टुंगो लागिसकेको छ भने बाँकी 1 टोलीको लागि गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विधानगरीसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।

0: हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग। विवादकै कारण कर्णाली राजमार्ग अवरूद्ध।
1: सल्यानको दारमा गाउँपालिका कर्णालीमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो। गत वर्ष कुल लेखा परीक्षण रकमको 0.29% बेरुजु।
0: बाँकेको बैजनाथ गाउँपालिका एक स्थित च्यामा गाउँमा नमुना थारू गाउँ घोषणा गरिने।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्ने, कोलकाताले मुम्बईलाई हरायो।
0: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: रेडियो भेरी एफएम 98.6 MHz
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
7: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
9: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
10: मध्यपान र धूम्रपान सेवन नगरौं,
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: एसई सकियो, अब रमाइलो सुरु भयो।
14: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
13: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
14: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
13: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
15: नेपाल टेलिकम, राष्ट्रको संचार।
16: सूचना
17: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
16: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
17: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
18: आत्महत्या समस्याको समाधान होइन। आत्महत्याका प्रमुख कारणहरू मानसिक तनाव, डिप्रेसन वा निराशा, पारिवारिक झगडा वा सम्बन्ध विच्छेद र प्रेममा असफलता, बेरोजगारी, आर्थिक संकट लाग्नु, हिंताबोध, आवेश र घुर्की देखाउनु, व्यक्तिगत र पारिवारिक इच्छा आकांक्षा पूर्ति हुन नसक्नु, सोचे अनुसार सफलता प्राप्त नहुनु, सामाजिक बहिष्कार वा दुर्व्यवहार हुनु।
16: रोकथामका उपाय, आफन्त, साथी वा विश्वासिलो व्यक्तिसँग समस्या साटासाट गरौ, तनाव वा समस्या परेमा मनोचिकित्सक वा परामर्शकर्ताको सहयोग लिऊ, आत्महत्याको सोच आएमा तत्काल परिवारका सदस्यलाई बताऊ वा सहायता केन्द्रमा सम्पर्क गरौ, तनाव र निराशामा रहेका व्यक्तिको समस्या सुनौ र सहयोग गरौ, एकअर्काको सहारा बनौ, आत्महत्या होइन समाधान खोजौ।
17: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर सुर्खेत।
15: रेडियो भेरी एफएम

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
3: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। सम्पर्क नम्बर 0385208181, मोबाइल नम्बर 9858405719।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम धाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
6: रेडियो भेरी एफएम

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि भने कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,78,900
1: नमस्कार सेनसेविका दिदी
2: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
2: हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्ट गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
11: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक पर्यटन कृषि र सुशासनमा जोड़ लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान डिजिटल शासनमा जोड़ दिइने भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
12: भनेका छौं र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं
11: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: वर्तमान समयमा भूराजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसंघको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
14: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि तीन विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
0: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायकमा प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
14: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
10: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, भन्नै पर्छ, किनभने जनताकै तपाईँको छैन के अरे भोट लिएर हामी यहाँ आएका छौ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
14: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबू ओलीले नियममा आपत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 25.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
15: साना भिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरू एउटा चान्सेस छ कि सरकार सांसदहरूको त्यति जवाब हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यापिटल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौँ।
14: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
16: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
14: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोतबीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीति महत्वका आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
17: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कार्यान्वयनयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व काम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
14: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। उहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
12: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेशन गर्यो, अब चियाखाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेशन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि एप्लिकेशन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाउ हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एसुरेन्स टाइप भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
14: साझा खबरमा अब विदेशका खबर। पश्चिम एशियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिना भन्दा बढ़ी समय खाडी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
11: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सड़क विस्तार शुरू।
18: यतापट्टि महोत्तरी र सर्लाहीमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
11: सड़क विस्तार सँगै आशा र चुनौती सँगसँगै रिपोर्ट सँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
19: रामी यो के दोलाको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
20: यसरी दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
21: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
19: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
22: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
20: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
22: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
20: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
21: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
23: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
21: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
24: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
18: यतापट्टि महोत्तरी र भ्रमोस्तर लाइनमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ। पुल कल्भर्ट दुइटै कल्भर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
24: अहिलेको 2-लेन सड़कलाई एसएली मापदण्ड अनुसार 4-लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
18: 90 किलोमिटरका सबै पुलहरू कलवटहरू एकदम तीव्र गतिमा काम गरिरहेका छन्। अहिले यो इन्धनको यति महँगाई, यति महँगो आकाश पनि महँगाई हुँदा पनि हामीले कलवटद्वारा कलवटहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलवटहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ र यो जेठ मसान्तसम्ममा लगभग डाइनोसन चाहिँ हामी रहितै बनाउँछ।
24: विभिन्न स्थानहरूमा कलभर्ट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
1: यो पश्चिम राजमार्ग बन्दाखेरि धुवा धुलो त भइराखेकै छ, अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ, त्यो टाइममा चाहिँ बनिराखेका कामहरू कन्स्ट्रक्सनका कामहरू डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
24: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
2: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेछ। यसमा मूलत यो चार लेनको डेडिकेटेड फोर लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्वाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
24: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अन्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
11: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
3: अलिकति जिम्मेवारी बढी छ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइरहँदाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
11: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद बासुना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ? त्यहीबाट
3: हजुर कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
5: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति? के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
3: अब यो विकासी अधिवेशन सुरु भइरहेको छ हामीले, अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
5: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
3: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
5: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
3: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी छ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइरहँदाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो, त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रूल एण्ड रेगुलेशनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख शासितको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको
3: छ? अब यस्तो छ नियमसम्म चाहिँ छैन तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुले त समय त दिइराख्नु
3: भएको छैन तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको दिन पर्ने चाहिँ हो कुरा राख्न पाउने ठाउँ हो नि त त्यो राख्न दिन पर्ने चाहिँ हो त्यहाँ नदिइरहनु भएको छ त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नचिन केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
3: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन। आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन् हिजोको अभ्यासहरू देख्नुभयो हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
3: एउटै भन्नाले एउटै छैन आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला सबैको भ्युज एउटै मिल्दैन केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ केही त सरकारसँग पनि मिलेछ हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेछौ किनभने हजुरलाई थाहा छ गगन थापाले पहिले छैन आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको कसैको अर्को भ्युज होला सबैको भ्युज एउटै मिल्दैन केही भ्युज

0: सत्य साबित भयो नि, उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
1: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ
0: एकदमै।
1: अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
0: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति हजुर सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु। र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ
1: कि,
0: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
1: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
0: हाम्रो हुन्छ।
1: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
0: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुन कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ, होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गरिन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ, होइन हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा, होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन, होइन फेरि त्यो 38 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, कि प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ। पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ। अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
0: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
0: ओहो, अनि लोकेसन?
1: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
0: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
2: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 8 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
5: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सिएमा?
5: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
6: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
7: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सीजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
1: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-584-40-519।

एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-3899, 98584-7092 र 98448-61175। सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-85-51-960 र 97-678-84-566।

0: 6.98 डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
2: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: रेडियो भेरी एफएम।
4: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
5: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
4: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
6: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनुहुन्छ।
4: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
7: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए ता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रस्तीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
4: स साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
8: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
5: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
4: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
9: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुख ज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्टको मेम्बर हो किन? यसमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन? कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
4: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
10: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको
4: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
11: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
12: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
4: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औल्याए।
13: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि
4: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं।
14: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ? आज
6: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैनौँ। हामी संसद सुधार होस्, जनताका आवाजहरू, जनताका समस्याहरू सन्तुलनमा हुन्, सरकारलाई जवाबदेही गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्ने चाहिँ त्यसका लागि संसद नै हुन जरुरी छ भन्ने कुरामा हामी सबै छौँ र यसपट्टि हामी हुन जिम्मेवार पनि छौँ।
15: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त फेरि।
6: तर हिंसा कार्यक्रम सँगै प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो उहाँले, पति सभा नियमावलीको दुहाई दिनुभयो, पति सभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ लोकतन्त्रलाई कार्यान्वयन गरे, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्ने चाहिँ त्यसका लागि संसद नै हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसपट्टि हामी हुन जिम्मेवार पनि छौँ।
15: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने

0: त्यसमा कहीँ पनि मित्र कार्यक्रमको जवाबमा प्रधानमन्त्री नरेन्द्र मोदी आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नु छ, सुकेन्द्र भन्नु छ, दिल्ली प्रसाद कोइरालाले हस्टेलको बेला त भए पनि उहाँले पनि जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो प्रधानमन्त्री जन जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाइदिनु भयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 त्यो रोकियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ। अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन, आज आउनु पर्ने, आज जे 7 गते पहिलो हप्ताको अन्तिम दिन हो, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय समय त हुने अझै पनि प्रधानमन्त्रीको प्रश्न तर प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
1: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग, पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
3: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्।
4: नबोल्ने बच्चाहरू डेकरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त 4-5 स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
3: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त? जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
5: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ, सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिसकेका छैनौँ, तालिमको अवधिमै छौँ। र यसमा चाहिँ अब 2-4 प्यारेन्ट्स अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
3: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
6: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ। अब कसरी पत्ता लाउँदै यो भन्दा, यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने, र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो।
3: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त? पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
7: सुरुमा हामीले एउटा क्लास 40 लागि यो सुरुवात गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
3: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
4: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
3: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वन भोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
4: डिभिजन वन कार्यालय सुर्खेत
5: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
4: ओहो रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
4: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
4: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
4: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
6: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण महत्वपूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिष्टी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
9: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: Radio Mary FM

0: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महालिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महालिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू: हर्जौली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ। गर्ने
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो?
7: लकी पिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
8: रेडियो भेरी एफएम।

0: पार्टी सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म। दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सूचना
4: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97 4 54 33 975 र 98 1 45 84 0 31
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
11: रेडियो भेरी एफएम।

0: सुनौल सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: रेडियो भेरी एफएम।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: Mania.
1: Extreme energy drink.
2: के तपाई एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दो छ।
7: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: नित्य कर्म नछोड्नु, कर्तव्यमाथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु, भगवानको भजन कीर्तन गर्नु, कहिले नभुल्नु, भगवानको भजनमा चित्त लगाएर बस्नु, यही सिद्धान्त हो। भुल्नु हुँदैन, भुल्नु हुँदैन, हरि कीर्तन गाउनलाई भुल्नु हुँदैन।

महाराज परीक्षित इस प्रसंग में श्रीमद भागवत को महत्व को बारे प्रकाश पार दे। अब ब्रह्मचर्य को वर्णन विस्तार बताऊंछु। ब्रह्म को पूर्ण आचार में रहने लाई ब्रह्मचारी पनि भनिन्छ। पूर्ण ब्रह्म को ज्ञान ले पूर्ण भएको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। पूर्ण ब्रह्मत्व स्वामित्व में रहकर व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। ब्रह्म नपाएर खोज में लगे त्यो पत्ता लगाउने कोशिश करने पनि ब्रह्मचारी नै रहन्छ। तर ब्रह्मचर्य भन्ना साथ जिन कम्बल बासको आश्रय लिएर जटाजुट घेरिएर नङ्केस पालेर गुरू को आधार बमोजिम सात घर बाट दस घर डुल्ने एघार घर बिल्कुल न डुल्ने नियम कानून भित्र रहने ब्राह्मण क्षेत्री वैश्य शूद्र सबै ब्रह्मचर्य रहन सक्छन्। नारी जाति ब्रह्मचर्य रहन सक्छन्। किनभने देखिने यो ब्रह्मचर्य भनेको सबको अधिकार को प्राप्ति कुरा हो। त्यस भित्रको आचार संहितामा रह्यो भने सबैजना ब्रह्मचर्य हुन सक्छ। यसमा ब्राह्मणै मात्रै ब्रह्मचारी हुने पुरुषै मात्रै ब्रह्मचारी हुने भन्ने सवाल होइन। सबले हुन सक्ने प्रकारको नीति यस शास्त्रले बताएको छ। त्यो ब्रह्मचार्यको नियम। अर्को कुरा सिद्धिको भजनमा के छ भन्नुहोला भने सिद्धि भनेको कुरो काम सकिनुलाई सिद्धि भनिन्छ। अणिमा महिमा लगीमा आदि गरिएका सारा सिद्धि हुन्छन्। अणुमा ज्यादै नै अणु अनि त्यसदेखि पछाडिबाट ठूलोमा ज्यादै ठूलो भएको विश्व ब्रह्माण्डको नायक भगवान विराट पनि हो अणु पनि हो। यसै कारणबाट भित्र पनि सूक्ष्ममा पनि ईश्वरै छ। जब यस किसिमबाट ब्रह्माण्डमा पनि ईश्वरै छ। अब त्यसको बारेमा एउटा डुम्रीको उपमा प्रमाण गरिदिउँ। एउटा डुम्रीको जब दानामा कहीँबाट पुवाल हुँदैन ठिक त्यो डुम्री पाकिरहेको छ तर फटाफटाएर हेर्नुहोस् त एउटा भुरेर उडेर जान्छ एउटा ती मरिरह हुन्छ प्राय गरेर। त्यो कहीँबाट पस्ने पुवाल छैन। त्यो बाँच्नेवालालाई कसले बचायो? मर्नेवालालाई कहाँबाट काल छिरेर मराएर गयो त नि। यसै कारणले कण कणमा अणु अणुमा भगवानको व्यापकता छ यसको अर्थ है त। त्यसै कारणले सबैमा ईश्वर व्यापकता छ। एउटै मात्र कुरा हो देख्नेवालाले देख्छ नदेख्नेवालाले देख्दैन। जस्तै हामी आफ्नो कुनै किसिमको रोग पत्ता लगाउनु पर्यो भने डाक्टर कहाँ जान्छौं। तर डाक्टरले चाहिँ यो रोग लागेको हो भनेर पहिचान गर्छ। उसका सूक्ष्म यन्त्रले पहिचान गरिदिन्छ यो किटाणु यो किसिमको किटाणुलाई यो रोगको लागि यो उपचार गर्नुपर्छ भनेर। तर हामीले पनि त्यही हेर्छौं हेर्न त त्यो दूरबीन हेरौंला तर हामी पत्ता लाउन सक्दैनौं किनभने हामीमा त्यो दृष्टि छैन। त्यस्तै हामी पनि ज्ञानको दृष्टिभित्र बसेर हेरौं विश्व ब्रह्माण्ड सारामा ईश्वरको बास छ अन्य ठाउँ हुन सक्दैन। सबै ठाउँमा परमात्माको बास हो जलमा थलमा यहाँ वहाँ भित्र बाहिर सबै ठाउँमा प्रभुको बास हो। यही कुरालाई मध्यनजर राख्नुहोस्। यसमा जब सिद्धान्तले यही निर्णय गर्छ विश्वभरि नै ईश्वरको बास हो यो यहाँ वहाँ भन्नै पर्दैन कसलाई देखाउँ। जडमा पनि छ जडमा नभए ढुङ्गो पूजा किन गर्ने त नि हामी माटोमा किन पूजा गर्ने मृतिका बनाएर पृथ्वीमा पूजा गरिरहेको छ ईश्वर छ भनेर तत्प्रकार छ भूरसी भूमि शोधायत भनेर भूरसी भूमि ऋषि ऋषि विश्वधाय भुवन श्री धरित्री भनेर त्यो पृथ्वीलाई के को देवता भनेर पूजा गर्ने त नि। आकाशमा अन्तरिक्ष शान्ति भनेर पूजा गरेको छ। तल पूजा गरेको छ अनन्तेश्वराय नमः भनेर। जलमा वरुण देवता भनेर पूजा गरेका छ। हावामा वायु देवता पूजा गरेको छ। त्यति मात्रै हो र कस्तो दयालु संस्कार छ हाम्रो। संसारमा सबैभन्दा उग्र कुचरो भनेको काग त्यसलाई पूजा गरेका छ काग तिहार। कुकुर जस्तो निच योनिमा जन्मिएकोलाई कुकुर पूजा। गाईको पूजा गोरुको पूजा त गरेछ लो भइहाल्यो। सबै ठाउँमा भगवानको बास प्रभु नभएको ठाउँ कहाँ छ र महाराज परीक्षित सबै ठाउँमा व्यापकताले पूर्ण भएको हो भगवानको बास हो। त्यसै कारणबाट भित्र बाहिर सम्पूर्ण संसारमा भगवान हुनुहुन्छ। त्यसै कारणबाट हामीले राम्रोसँग अध्ययन गर्न सकेमा हामी भित्र अणु अणुमा कण कणमा विश्व ब्रह्माण्डमा सबै ईश्वरको बास हो भनेर यस अध्यायले प्रमाण गर्यो। अब सबभन्दा उत्तम ब्रह्मचारी भनेको त्यो वानप्रस्तापी भनेको के भनेदेखि जब जंगलमा जाने गिठा भ्याएको र चिउरी खाने खनेर जोतेको चिज उम्रिएको खाँदै नखाने नखाने केवल प्रकृतिको सौन्दर्यबाट तयारी भएको सामग्रीको भोजन गर्ने त्यो ब्रह्मचारी र वानप्रस्तापी हुन्छ। सन्यास भनेको के स त्यो न्यास भनेको आङ बाँधेर बस्ने आफ्नो शरीरलाई बाँधेर बस्ने आफ्नो इन्द्रियलाई कस्ने मनरूपी लगामले इन्द्रिय रूपी घोडालाई कब्जामा राखेर
आशा संग्रह त्यागेर एकांत जग्गामा हरिहर आश्रममा चित्त वृत्ति गर्ने सन्यासी हुन्छ। सन्यासीको जब योग हो, योग माने प्लस हो, प्लस माने जोड हो, जोड माने यी जीव र आत्माको सन्धि पत्र हो। त्यसै कारणले योगीलाई अलग भन्छ नि भन्दैनन् मागे बेला, अलग भनेको के, यो लोकलाई छोडेर म त परलोक अलग अर्कै लोकमा गई भनेर भनेको, कतै तोरी माग्छन् कतै कोदो माग्छन् त्यस्ता, र त्यसै कारणले है चुतिनतिर तोरी माग्छन् महाराज परीक्षित यही प्रभावबाट अलग संसारबाट अलग भएको यो विश्व ब्रह्माण्ड। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरेपछि विश्व ब्रह्माण्ड सारा भगवानको स्वरूप हो, बाहिर हुन सक्दैन राजा, यसभित्र जल मत्थलमा विश्व ब्रह्माण्डमा सारा भगवानको बास हो भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्छन्छ। हरि भन न, हरि भन न, छैनन् हरि भनमा भित्रै।

0: शीतलाई भगवान ने विश्व ब्रह्मांड महासाराजी को भाषा वक्री स्थित जीवन को वर्णन विस्तार बताऊंदे हुई बक्सन से बनने संबंध को कथा है सद्य बट जय बोलो श्रीमद भागवत महाप्राण को
1: जय।
0: अब गृहस्थी धर्म को वर्णन सुन्नुस्। हामी गृहस्थी खेती करने व्यापार करने उद्योग करने जागिरी खाने व्यवसाय में लगने ये सब गृहस्थी हामी गृहस्थी हूं। सब गृहस्थी ले दशदान गर्नु पर्छ। दशदान भनेको के हो? कमाएको आय आर्जनको प्रतिशतको आधारमा 10% सामाजिक हितका लागि दान गर्नेलाई दशदान भनिन्छ। मर्ने बेला त्यो गर्ने दशदानलाई भने हो। त्यो त मर्ने बेला कपास नुन सब चिनी अलिकति एउटा पैसा 5 पैसे कतैको सुनमा घोटेर मर्न लागे गाई थासा जानले बोकेर ल्याएको ल त्यही राखेर तार देउरी कता पाएर कसले तार्ने थियो? त्यो त आतुरदान। दशदान भनेको आफ्नो प्रतिशतको आय आर्जनले जति छ त्यसको 10% सामाजिक हितका निमित्त दान दिन सक्यो भने धर्मको रक्षा धनको रक्षा दुईटैको रक्षा हुन्छ। त्यसकारणबाट दशदान गर्नु दशदानको विषय हो। अनि गृहस्थीले सबभन्दा उत्तम कर्म के गर्नु भनेदेखि अतिथिको सत्कार गर्नु। अतिथि भने के हो? तिथि ने मिति टुप्लुक्क आफ्नो घरमा आउनेलाई अतिथि भन्छन्। बोलाएर आउनेको नाम आह्वानबाट आएकोलाई पाहुना हुन्छ। त्यो अतिथिको सत्कार गर्नु बढी। गाईलाई घाँस दिएर पूजा गर्नु। स्याल कुत्तालाई उब्रिएको जुठो भोजनले पूजा गर्नु। तुलसीलाई जलले र मलले पूजा गर्नु। सूर्य नारायणलाई अर्घ दिएर पूजा गर्नु। अतिथिलाई भोजनबाट पूजन गर्नु। ब्राह्मणलाई सत्कारबाट पूजा गर्नु भनिया छ। त्यो हो पूजाको विधान। अब गाईलाई पानी खनाइदिएर र मल र जल राखिदिएर जब गाईको पूजा भयो घाँस दिएपछि गाईको पूजा भयो। तुलसीलाई घाँस दिएर पूजा होला मल र जल राखेपछि पूजा भयो। अनि त्यसदेखि पछाडिबाट अब बाहुनलाई पानी खनाइदिएर पूजा हुन्छ। दही रोकेर दिए पूजा भयो हो कि होइन? गणेश पनि दङ पर्नु भयो नि त यस कारणले हो कि होइन? दही रोकेर दियो को उठ्छ? आखिरी यिनै यिनै पूजाका विधान यिनै पूजाका नियम पूजाका कानुन गृहस्थीले गर्नुपर्ने। हामीले खन्दा जोत्दा डल्ला फुटाउँदा खोर्सदा घाँस काट्दा कुटनी पिनी पिसनी गर्दा पाप लाग्दैन। किनभने हामीले गरिएको खेतीको अन्न चराले खायो मुसाले खायो। हामीले गरेको खेतीको अन्न सारा सम्पूर्ण हामीले नुहाई खायौं सारा अग्नि देवतालाई बुझाएर खायौं। हामीले गरिएको खेतीको अन्न चोरले खायो जब फटाले लयो अर्थात डाँकाले हर्यो। त्यति मात्रै होइन हामीले गरेको खेतीको अन्नले जब राजालाई कर बुझायौं सरकारलाई त्यसै कारणबाट त्यो हामीले गरिएको अपराध लाग्न सक्दैन सरकार। त्यो नचाहिँदो काममा टेके पनि गृहस्थ ब्रह्मचारी वानर प्रस्ताव सन्यासीलाई पाप। तर हामी गृहस्थीलाई चाहिँ पाप लाग्न सक्दैन। धेरै कुरामा जब गृहस्थीको जीवनलाई छुट मानेको छ त्यसैले हामी गृहस्थीले अत्यन्त सजग तरिकाले हिंसात्मक दङ्ग नगरिकन केवल पारमार्थ भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गर्नु भजन गर्नु कहिले नटुटाइकन। अनि अर्को कुरा के छ? गृहस्थी जीवन उत्तम जीवन हो। गृहस्थीले सधैँ सर्वदा भगवानको भजन कीर्तन गर्ने कहिले नटुटाउने प्रभुका चरण रूपी कमलमा ध्यान मनन कीर्तन गर्ने शाश्वत ब्रह्मको उपदेशका लागिमा जाने कर्तव्यबाट च्युत हुन नसक्ने यो। अनि गृहस्थीले जम्मा 96 श्राद्ध गर्नु भनेको छ। 12 अंशी 12 संक्रान्ति 24 एकादशी 16 श्राद्ध व्यतिपात 12 योग ऐन फिरेका दिन त्यसपछिबाट रवि संक्रान्ति र त्यसपछि मातामा श्राद्ध एको दिश श्राद्ध गर्दा 96 हुन्छ। कहिले गरिसक्ने? तर यो सम्भव हुँदैन। तर त्यो सम्भव नभए के गर्नुहोस् भनेदेखि एकोतिष्ठ र मालय श्राद्ध नभुल्नुहोस्। अरू दिन तर्पण दिनुहोस्। बस कुरा हो। यही हो गृहस्थीले गर्ने।
1: गृहस्थी सदा सर्वदा कन खाने बेला में भूपतये स्व भुवन पते स्व भूतानाम पते स्व अग्निवेशा नराय स्व अर्पण गरेर खाने भोज खाँदाखेरि में भगवानलाई श्री कृष्ण अर्पणमस्तु भनेर अर्पण गरेर खाने गृहस्थी जीवन हो। गृहस्थीले जब ध्यान पूजा पाठ गर्ने गृहस्थी जीवन में सधैं सर्वदा बिहान देवता को पूजा, मध्यान्नमा ऋषि को पूजा, अपराह्नमा पितृ को पूजा, स्वयं सन्ध्यामा भगवान को भक्ति, त्यस बेलामा आफूले खानु नखाइकन जब बस्न सक्दैन गृहस्थी, खानु पर्छ, खेती गर्नु पर्यो, खानु पर्यो, तर खाँदाखेरिमा लघु आहार सुखा भयो थोरै खानु, नखाएमा बाधा हुन्छ खानै पर्छ भन्ने शास्त्रोक्त पद्धति छ। तर गृहस्थीले सदा सर्वदाकन आफ्नो कर्तव्यबाट चाहिँ च्युत हुनु हुँदैन। तीर्थ व्रत दान धर्म यज्ञ जप पूजा पाठ सारा नियम भित्रका वस्तुहरू हुन्, त्यसलाई प्रतिपादन गर्दै जानु। अनि गृहस्थी सधैँ सर्वदा एकादशीको व्रत लिनु, अहिले नचाहिँदा व्रत पनि नलिनु, नचाहिँदा व्रत, आइतबार पनि व्रत, सोमबार नि व्रत, मंगलबार नि व्रत, बुधबार नि व्रत, बिहिबार नि व्रत, जान ठग्ने व्रत, जान ठग्नका लागि व्रत बस्ने, कोही नभए बेला काजु र पेस्ता, स्याउ र अङ्गुर, सुन्तला खाएर मजा बसेर खाम्ला भएर जब व्रत लिने, त्यस्ता त्यस्ता पाए हामी पनि किन खान्थ्यौँ? आठ रुपियाँ पिठो सधैँ व्रत लिन्थ्यौँ हामी पनि। त्यसै कारण त्यो जान ठग्ने व्रत पनि नबस्नु, फेरि शरीरलाई सुकाएर पनि व्रत नबस्नु, पन्ध्र दिनको एक दिन चाहिँ बस्नु, किनभने ऊ त्यो एम्प्लिफायर पनि बजाएको बजाइ गर्ने भने ड्यामेज भएर जान्छ, यो माइक्रोफोन नै जान्छ, त्यो इलेक्ट्रिक पनि जब बाले बाले गर्ने भने त्यो नि बिग्रिन सक्छ, त्यसलाई पनि मार्ने निभाउने, त्यसलाई पनि निभाउने, त्यसलाई पनि निभाउने गर्यो भनेदेखि एकछिन आराम दियो भने त्यसको स्वास्थ्य कर रहन्छ, हाम्रो शरीर पनि चलेको चलै भन्यो भनेदेखि एकैचोटि खर्लङ खुर्लुङै जान सक्छ। यसको लागि पन्ध्र दिनको एक दिन चाहिँ नखाइकन बस्नु, स्वास्थ्यलाई लाभ पनि हुन्छ, पूर्ण फाइदा पनि हुन्छ, तब आफूलाई व्रत बसेको अनुभूति र आफूलाई धर्म पनि हुन्छ। सधैँ खाएको खाइपिन नगर्नु, सधैँ भोको पनि नबस्नु, कालो डर लाग्दो गोमन सर्पलाई अब टोक्छ छि टोक्दैनस् भनेर समाउन थाल्यो भने के हुन्छ? टोकेर जान्छ। हाम्रो शरीरलाई पनि अब भोको बसेर सजाइदिन्छु भन्दा भन्दै उही मर्यो भनेदेखि के गर्ने? शरीरमा स्वास्थ्यमा लाभ भएन भने के को भोको बस्ने, के को पुण्य गर्ने? त्यसै कारणले शरीरलाई जतन गरेर राखेर पुण्य गर्नु, सँगै सधैँ सिँगारी सिँगारी गर्ने भने त होइन। फेरि जतिखेर पनि ऐना लियो, लिपिसी लियो, हिँड्यो, जानेर गयो, फेरि त्यहीँ ढल्यो, ऐना हेर्यो, हिजो आजका त्यस्तै त गर्छन् नि धेरै जस्तो, बाटा पनि गएर फोकाएर हेर्न थाल्ने भित्र, त्यस्ता सूर्य भएपछि के लाग्छ? त्यसैले यो नियम, त्यसदेखि पछाडिबाट आखिरमा आफ्नो नियम नछोड्ने, भाव भक्ति र श्रद्धा र प्रेम प्रेम ईश्वरमाथि राखेपछि पुग्छ यो व्रत गृहस्थीले गर्ने। चारवटा जयन्ती, महाशिवरात्रि, कृष्ण अष्टमी, राम नवमी, अक्षय तृतीया, यस्ता पवित्र दिनहरूलाई चाहिँ जयन्तीको रूपमा लिनु, एकादशी पूर्ण व्रत लिनु, अरू समय भने कुरा सम्भव छैन। भगवानलाई सम्झन कहिले नछोड्नु, यसै छ नि व्रत, आइतबार सूर्यनारायणको व्रत, आइतबार सूर्यनारायणलाई प्रेम गर्नु, इष्ट देवता मान्नु, सोमबार शिवजीलाई मान्नु, इष्ट देवता मान्नु, मंगलबार गणेशलाई इष्ट देवता मान्नु, बुधबार घरका जब कुल देवतालाई जब विशेष रूपमा मान्नु, बिहिबार जब गुरुचरणको सेवा गर्नु, शुक्रबार भगवतीको प्रार्थना गर्नु, शनिबार विष्णुको प्रार्थना गर्नु, बस सकी गोली, यिनै हुन् दिनदिनैका बारका जब देवताहरू छँदै छन्, यिनै देवताहरूको प्रार्थना गर्यो भने सम्भव पूर्ण रूपमा प्राप्त भइहाल्छ। राजा परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि, अब नारी व्रत धर्मको वर्णन विस्तार सुन्न पाऊँ, छोरी मान्छेको व्रत भनेर राजा परीक्षितलाई नारीहरूले गर्नुपर्ने धर्म सम्बन्धी उपाख्यान बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। अब त्रिजातिले गर्नुपर्ने धर्म सम्बन्धी वर्णन, स्त्री भन्नासात तीन भन्ने शब्द हुन्छ, त्रि भनेको, नारी भन्नासाथ नरको नारी पनि हुन्छ, नारी भन्नाले अरि शत्रुलै नभएको जात भन्ने कुराको बोधन पनि हुन्छ। छोरी मान्छेको शत्रु हुँदैनन् रे, कहिले कहिले जल्टा जल्टी गर्ने मात्रै हो, मुतल्ला गोतली गर्ने मात्रै हो। आखिरीमा अब नारीहरू व्रतमा त्रिनारी त्रिजाति धेरै जात, बाबाको घरमा एक जात, बिहा गरेपछि अर्को जात, अर्को थर, त्यसलाई छोडेर अन्तै जानु पर्यो परिवेश त्यस्तो भयो भनेदेखि अर्कै ठाउँमा जात र थर जहाँ गयो त्यहीँ जात र थर आउने छोरी मान्छेको। यता बाउकी छोरी एक जेठी माइलालाई दिएपछि माइली हुन्छ, त्यस्तो हुन्छ, उहाँ गएपछि माइली माइली भन्छन् बोल्न परिगयो। अब त्यो माइलासँग त्यस्तै कागिताले बिग्रियो र साइलासँग गए साइली नि त होइन्छ नि के, जहाँ गयो ती जहाँ गयो ती जात, जहाँ गयो ती थर, गोत्र नि सँगसँगै जाने, त्यस्तो बन्दोबस्त छ नि। अब नारीहरू संयमी सरल दया क्षमा शान्ति सहिष्णुता छ लक्षणले नारी बताएको छ। शान्ति हुनु, दया गर्नु, क्षमा गर्नु, सहिष्णुतामा रहनु नारीको लक्षण हो। नारीहरू रिसहारा देवसी र रागी नहुनु, शान्ति हुनु भनेको छ, छिटो नहिन्नु पनि भन्छ, सरल हुनु, दया हुनु, क्षमा राख्नु, शान्त हुनु, मान्ने गर्ने जनहरूलाई मान्नु, सासू ससुराको जेठाजीहरूको मर्यादा, गुरुकुलको मर्यादा, मान्ने गण्य गजनहरूको मर्यादा, यो नारीको काम, घर सफाई, पतिको सेवा, शुश्रूषण, सद्भाव नारीको काम। नारी जातिलाई यस किसिमबाट ठूलो हैरान पनि छ बाहुर, सधैँ कुट्नु छ, सधैँ पिट्नु छ, त्यो जब पिसेर खाने चलन थियो नि त, कुटेर खाने चलन थियो नि त, अहिले धान जब यस किसिमबाट त्यो पिस्नु र कुट्नु कति थियो त्यो त अहिले पो हरायो।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: पारस्परिक साथ, सहयोग, र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ
7: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एसए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
7: गुणस्तरीय शिक्षा व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
8: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9580303005 9840091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
8: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
9: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606
8: ओहो रामुदाई कता हिँड्नु भयो
10: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
8: कुन धान लगाउने विचार गर्नु भयो र
10: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
8: ल दाई पनि
11: युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
10: यो धान कस्तो छ नि बहिनी?
11: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
10: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
11: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
12: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
11: खुशीको खबर,
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
11: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
13: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
11: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
13: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
11: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
13: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
11: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
13: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
11: सूचना:
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
11: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
13: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
11: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
5: सूचना:
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
14: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
14: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
16: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
17: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनु।